त्यसलाई जीवनमा उतार्दै अगाडि बढ्यो र आजको अवस्थासम्म आइपुग्यो। र सृष्टि विज्ञानका जो आविष्कारहरू छन् ती यति मात्रै होइनन्, यस्ता आविष्कारहरू समय समयमा धेरै भए, धेरै नष्ट पनि भए। हामी रामायणमा महाभारतमा दिव्य दृष्टिको कुरा सुन्छौं, पढ्छौं, र त्यो दिव्य दृष्टि भनेको के हुन सक्छ? त्यहाँ शब्द फरक तरिकाले दिएको हुन सक्छ र दिव्य दृष्टिको तात्पर्य जो चाहिँ एक ठाउँमा बसेर धेरै कुराहरूलाई देख्न सक्नु, र यो दिव्य दृष्टिको अर्थ आजको अवस्थामा जुन विकासले विश्वको कुनामा बसेको कुराहरूलाई, विश्वको कुना कुनामा भएका कुराहरूलाई हामी आफ्नो कोठामा बसेर जान्न सक्दछौं, त्यति बेला यही विकासलाई दिव्य दृष्टिको नाम दिइएको थियो। यही विकासमा भएका विभिन्न कुराहरू जो हामी जसलाई वाहन भन्छौ, विभिन्न देवी देवताहरूका नाममा अथवा देवी देवताका जो वाहनको रूपमा छन्, चाहे त्यो मयूर होस्, चाहे मुसा होस्, चाहे हाँस होस्, चाहे सिंह होस्, चाहे त्यो नन्दी होस्, यी जति पनि वाहनको कुरा जो हामी गर्छौं, जो सुन्छौं, र यसको तात्पर्यको के हो त भने कि जसरी हामीले बुझ्छौं त्यति मात्रै होइन, यसको तात्पर्य हो कि ती नाम गरेका, आज जसरी हामी विभिन्न कम्पनीहरूको नाम बोलिरहेका हुन्छौं ठिक त्यसै गरी त्यति बेलाको विकास क्रममा देखिएका, त्यति बेलाको आविष्कारमा देखिएका ती नाम भएका ती कम्पनीहरू, त्यस्ता विमानहरूमा मानिसहरू देश देशान्तर जान्थे, त्यो विकासको एउटा क्रम थियो। जति बेलाको विकास जसले जसरी गरेको हुन्छ त्यो विकासको नामाकरण पनि त्यसै गरी भएको हुन्छ। आज जति विकास छन्, जति आविष्कारहरू छन्, ती संस्कृतमा नाम छैनन्, धेरै कम छ, यदि कहीँ छ भने पनि मुस्किलले छ, केही शब्दको प्रयोग भएको पाइन्छ। तर आज जसले यो आविष्कारले अगाडि बढाए उसले आफ्नो नाम राखेको छ, आफ्नै भाषामा राखेको छ, त त्यो ज्ञानलाई हामी केवल सामान्य रूपमा चाहिँ लिने गर्छौ। जुन दिन हामी त्यसको वास्तविकतालाई बुझ्ने प्रयास गर्नेछौ र जो बुझाइरहेका हुन् त्यसले बुझाउने प्रयत्न गर्नेछन्, त्यति बेला त्यो थाहा हुन्छ। त त्यसैले भन्नुको तात्पर्य के हो त भने विकास केवल एकैचोटि मात्रै हुँदैन। आज हामी के कुरा गर्छौ, जबकि मानवको सृष्टि भएको एक करिब करिब 2 अरब वर्ष भइसकेको छ, तर हामी आज कुरा गर्छौ के को? कुनै पनि कुरालाई लिन्छौ त त्यति बेला भन्छौ कि आज 21 औं शताब्दी हो। त यो शताब्दी कसरी चल्यो? यसैलाई मात्र हामीले प्रमाणित किन मान्यौं? किनकि हामी त्योभन्दा पर पुग्न सकेनौं, त्योभन्दा परको विकासलाई हामीले हेर्न सकेनौं। हामीले यो अवस्थाको जो विकास क्रम छ त्यति मात्र हेर्न सक्यौं, किनकि त्योभन्दा पर हाम्रो पहुँच भएन, जान्ने प्रयास हामीले गरेनौं, त्यसैले हामी त्यहाँ पुग्न सकेनौं। नभए यस्तो प्रकारको जुन विकास क्रम छ यो आजको मात्रै होइन, पहिला पनि थियो र पछि पनि हुनेछ। त त्यसैले वेदले कस्तो प्रकारको उपदेश गरेको छ यस विषयमा? वेदले भन्छ, सूर्य चन्द्र मसौ धाता यथा पूर्वम कल्पयत दिवंच पृथ्वी चाम तरिक्षमथो स्व। त परमपिता परमात्माले यहाँ उपदेश गर्नुभएको छ, जस्तो प्रकारको सृष्टि आज छ यस्तै प्रकारको सृष्टि हिजो पनि थियो, अथवा हिजोको तात्पर्य यो कल्प मात्रै होइन, यो पूर्व कल्पमा पनि यस्तै प्रकारको सृष्टि थियो र आउने कल्पमा पनि यस्तै प्रकारको सृष्टि हुनेछ, यो उपदेश गरेको छ। त हामी यसलाई बुझ्छौ कसरी? जब मान्छेले वेदको मर्मलाई बुझ्ने प्रयास गरेनन् अनि वेदमा उसलाई केही देखेनन्, जब उसको अध्ययन नै गरिएन, उसभित्र के छ भन्ने कुराको खोजी नै गरिएन भने
अनि उसमा भएका कुरालाई हामीले विश्वास गर्ने कुरो नि त आउँदैन। त्यसैले पहिलो कुरा हो, कुनै कुरालाई पनि भन्नुभन्दा पूर्व त्यसभित्र के छ भन्ने कुराको जानकारी लिन आवश्यक छ, र त्यसको जानकारी लियो पढियो भने त्यसबाट हामी अनेक कुराहरूलाई जान्न सक्छौं, बुझ्न सक्छौं। त त्यसैले जुन वेदको मन्त्रले उपदेश गरेको छ, यो उपदेशलाई सबैले अंगीकार गर्न सकेको खण्डमा सबै कुराहरूलाई हामी बुझ्न सक्दछौं, किनकि अध्यात्मको क्षेत्रले सृष्टिको अध्यात्मलाई पनि यसमा जोडेको छ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस कार्यक्रमलाई सुनिरहनुभएका सम्पूर्ण सज्जन महानुभावहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइरहेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: एक लिटे शर्त लागू हुई एनसेल नेपाल के लग।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोक छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौं, चनाको बनौ।
4: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: शुभ प्रभात। CIM को साझा खबरबाट दीपक आचार्यको नमस्कार। हामीले CIM नुवाकोटको चिम्टेश्वर एफएमबाट प्रसारणको प्रयास गरिरहेका छौं। प्राविधिक कारणले त्यहाँबाट जोड़िन नसक्दा हामी काठमाण्डु स्टुडियोबाट यहाँसँग जोड़िरहेका छौं। कठिन बन्दै जलविद्युतका सुरुङमा फँसेकाहरूको उद्धार। नेपाली सेनाले भारतीय तथा चिनिया प्रविधि टोलीको समन्वयमा समेत उद्धारको प्रयास गरे पनि उद्धार कार्यमा त्यति सफलता मिल्न सकेको छैन। भोटे कोशी र त्रिशुलीमा बाढ़ी गएको छैटौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक, कर्मचारी, इन्जिनियरहरूको उद्धार हुन सकेको छैन। हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीका साथ लिएर उद्धारको प्रयास गरेको थियो। विभिन्न जलविद्युत परियोजनाको सुरुङमा 500 हाराहारीमा व्यक्तिहरू फँसेको पूर्वानुमान गरिएको छ। माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको प्रिफिन छ भने माथिल्लो त्रिशुली 3A सुरुङमा पनि धेरै फँसेको बताइएको छ। लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेर उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ। अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन। माथिल्लो त्रिशुली एकमा चिनिया विज्ञहरूको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। यसैबीच बाढ़ीका कारण केरूङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ। केरूङमा रहेका नेपाली मध्ये तत्काल 40 जनालाई तातोपानी नाकाबाट नेपाल ल्याउने तयारी लासास्थित नेपाली महावाणिज्य दूतावासले अघि बढ़ाएको हो। नेपाल र चीन तर्फको अध्यागमन कार्यालय बन्द भएपछि उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउन महावाणिज्य दूतावासले तिब्बत सरकारको परराष्ट्र मामिला विभाग मार्फत चिनिया सरकारसँग पहल गरेको हो। लासास्थित नेपाली महादूत लक्ष्मी प्रसाद निरौलाले लासामा विदेशी मामिला विभागका महानिर्देशक बाओ तिङ लगायतका अधिकारीसँग छलफल गर्नुभएको थियो। उहाँका अनुसार नेपालको प्रस्ताव चिनिया अधिकारीले सकारात्मक रूपमा लिएका छन्। निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णय देखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरे वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 लाख जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 लाख जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 को हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
2: कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्संचालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायत यसका क्षेत्रमा आवश्यक कामको पहिचान सम्बन्धी तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राधिकरण प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति उपकरण सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ प्रदेश स्थानीय तहसँगै सुरक्षा निकाय निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकाय बीच आवश्यक समन्वय गरी भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता,
4: त्यसको डीएनए हामीले निकालेको हुन्छ, त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन सक्छ बुझाउने हो।
2: बाढ़ीपछि महामारीको जोखिम बढ़्दो, स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुन साथ भनेको, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: त्यहाँ सिकिर्तान लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ अब बाँकी खबर
2: पहिरोपछि खालीपालिका बुहानमा ढल मिसिना रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला हैजा डेंगु लगायतका रोग फैलिने जोखिम बढ़ेको छ विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन् लामखुट्टे बढ़दा डेंगू तथा अन्य किक्सन्य रोगको जोखिम पनि बढ़ेको छ स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर संचालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई
1: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ प्रभावित नागरिकको पुनर्स्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ उहाँले भन्नुभएको छ पीड़ा सरकारले बुझेको छ उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अप्नाउनुपर्ने बताउनु भएको छ त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ सीमादरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन् दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेड क्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भुटेकोशी हिमबाडी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौक 10 भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौक 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौक 9 देखि नै बसेको छैन। बाढ़ी पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङदमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासोपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सीमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।
9: सबमा चाहिँ पहिचान सुन्ने केही भेटिन्छ भेटिँदैन भन्ने जाँच गरिरहेको छौँ, रिपोर्ट गरेर त्यो सँगसँगै चाहिँ डिएनए नमुनाहरू सञ्चालन गरिरहेका छन्, सञ्चालन गरिरहेछन् र
10: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
9: हिजो चाहिँ अब महिला पुरुष के हो त्यो एउटा राख्छौँ, त्यो सँगसँगै चाहिँ लम्बाइ कति छ, फिट कस्तो छ, अनि त्यस बाहेक चाहिँ शनाखत हुने अरू टिमहरू चाहिँ पोस्टिङ अथवा चाहिँ कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो भेटिन्छ भेटिन्छ त्यो त्यो भएर चाहिँ हामीले बाहिरी हेर्दाखेरि तनाखत गर्नु सकिने खालको फिटहरू हामीले चाहिँ हेर्दा छन् र त्यस सँगसँग चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि त्यहाँदेखि हामी दाँतबाट पनि तनाखत गर्नु देखिन्छ, दाँतको चाहिँ एउटा दाँत चाहिँ कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू भरेको हुनसक्छ, दाँतहरू चाहिँ नक्कली दाँतहरू हालेको हुन्छ, त्यो दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेरेर जाँच गरेर छौँ, नमुनाहरू हामी सङ्कलन गरेर छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा कोड नम्बर अथवा एउटा नम्बर दिएर चाहिँ एउटा पडी ब्यागमा हालेर पडी ब्यागमा चाहिँ बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको त्यसलाई कति समय राख्न पर्ने हुनसक्छ भनेर त्यो नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
10: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा?
9: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन, जहाँ चाहिँ चिया चिसो बनाउने कोठाहरू होइन अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ, ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब बडी स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो, स्टोर गरे पनि बडी चाहिँ डिकम्पोज हुन्छ रहने त ढिलो हुन्छ भन्ने हो, अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा एउटा अप्सन चाहिँ टेम्पोरेरी बेरियर भन्छ, त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरूदेखि अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँचहरू सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसलाई पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छौँ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
10: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट कुहिन्छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो, त्यो हुन्छ कि हुँदैन?
9: कुहिने त केही गरेर पनि रोक्न सकिँदैन, कुहिने प्रोसेस छ त्यो कुहिने भइहाल्छ, तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो, अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो, अब त्यो यतिकै हामीले यतिकै राख्छौँ भने त बाहिर चाहिँ झन् चाँडै पुग्छ।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू: भोटेकोशी नदी प्रभावित 11,000 भन्दा धेरैको सूची, ज्यान गुमाउनेको संख्या 900 नाग्यो, परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिन मुनि विसर्जन गरिँदै, रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति, 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो, प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन, बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध, पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव, अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता, इरानी ड्रोन आक्रमण खतरापूर्ण भएको यूएको भनाई, र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित, बिहिबार मलेसियासँग खेल्ने, अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा। हवस् त, अहिलेलाई साझा खबरको समय सकिएको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत, रवि धिताल, राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लीलप्रकाश चन्द, सुशीला श्रेष्ठ, सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101.1 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशैभरि बाढ़ी पीड़ितका लागि राहत संकलन गरिँदै टीकापुरका महिलाले दर खाने खर्च बाढ़ी पीड़ितलाई दिने। टीकापुर 8 सूर्यपुरका सूरजवादीलाई मादल बनाउन भ्याई नभ्याई कच्चा पदार्थ सहजै उपलब्ध गरिदिन माग। सुदूरपश्चिमका 4 अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गरिने 20 वर्षको सम्झौतामा हस्ताक्षर। र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना। अब खोज खबर विस्तारमा। रसुवा बाढ़ीपछि प्रभावितको अवस्था नाजुक भएपछि यति बेला देशैभरि राहत संकलनका काम भइरहेका छन्। टीकापुरमा पनि नगद तथा खाद्यान्न संकलनका काम भइरहेका छन्। टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाले बाढ़ी पीड़ितका लागि 1,51,100 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। यसैगरी टीकापुर उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न संघ संस्था र व्यक्तिहरूले पनि कोषमा रकम जम्मा गरेका छन्। बाढ़ीले नै देश दुखेका बेला महिलाहरूले नजिकैको तीजका दर खाने कार्यक्रम समेत नमनाउने निर्णय गरेका छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: तीजमा दर कार्यक्रम 15 दिन अघि गर्ने गरेका महिलाहरूले यस वर्ष तीजमा गरिने खर्च राहतमा खर्च गर्ने भएका हुन्। महिला जागरण बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष राधा रावल।
2: महिला जागरण बहुद्देश्य सहकारी संस्थाका सबैजना चेयर सदस्यदेखि सल्लाहकारदेखि सम्पूर्णजना बसेर हर साल हामीले स्थापना कालदेखि सहकारीको तीज मिलन कार्यक्रम जस्तै हामीले सम्पूर्ण दिदी बहिनीहरूलाई बोलाएर भेला गराएर हामीले तीज मिलन कार्यक्रम गर्ने गरेका थियौं। त्यो कार्यक्रमलाई हामीले स्थगन गरेर अहिले हामीले त्यो जति पनि पैसा सदस्यबाट चेयर सदस्यबाट उठाएर जति पनि दिन इच्छुक भएको महिलाहरूले दिएर जम्मा गरेर अहिले कोष हामी सहकारीबाट पनि हामीले अलिकता फालेर पठाउँदैछु। सबैले थोपा थोपा गरेर पनि धेरै हुन्छ, सबैले सहयोग गर्ने भावना गर्नुहोला।
1: देश पीड़ामा रहेका बेला मलम लगाउनु पर्छ भनी टोल विकास संस्थाहरूले समेत राहत संकलन थालेका छन्। टीकापुर वडा नम्बर 1 स्थित साझेदारी वडा सञ्जालमा 22 वटा टोल विकास संस्था छन्। ती संस्थाले नगद राहत संकलन थालेको सिद्धि विनायक टोल विकास संस्था तथा साझेदारी वडा सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डित बताउनुहुन्छ।
3: हामीले यही 1/10 गते रसुवाको भोटे कोशीमा आएको बिनकारी बाढीबाट प्रभावितहरू उद्धार तथा राहतको लागि आफ्नो टोलबाट केही नगद रकमहरू संकलन गर्न लागिरहेका छौ र हाम्रो साझेदारी वडा सञ्जालमा 22 वटा टोल विकास संस्थाहरू जोडिनु भएको छ र हामीले एकमुष्ट थोरै एक एक टोल विकास संस्थाहरूले जम्मा गर्दा रकम अलिकति थोरै देखिन सक्छ। हामीले 22 वटै टोल विकास संस्थाले सँगै रकम जम्मा गर्यौं भने एकमुष्टमा सजिलो पनि हुन्छ र रकम पनि अलिकति देखिन्छ भन्ने हिसाबले हामीले प्रत्येक टोल टोलबाट यति बेला आर्थिक संकलन गरिरहेका छौं।
1: बाढ़ी पीड़ितलाई राहतका लागि नगद मात्र नभई खाद्यान्न लुगा कपड़ा चप्पल लगायतका सामग्री समेत आवश्यक छन्। अझ महिला र बालबालिकाका लागि थप सामग्री चाहिएको छ। महिलाका लागि भित्री लुगा, सेनिटरी प्याड, बच्चाका लागि प्याड, दूध, तयारी खानाहरू समेत आवश्यक छ। अधिकांशसँग फेर्ने लुगाको अभाव हुन सक्छ भनी नेपाल रेड क्रस सोसाइटी टीकापुरले नगद बाहेकका आवश्यक सामग्री समेत संकलन थालेको छ। रेड क्रसले सामूहिक टोली बनाएर आइतबार, सोमबार र मंगलबार 3 दिन सामग्री संकलन थालेको नेपाल रेड क्रस सोसाइटी टीकापुरका संयोजक धर्मराज शर्मा बताउनुहुन्छ।
4: हामीले टीकापुरमा उपलब्ध युवा साथीहरू, रेड क्रस र सम्पूर्ण व्यापारी बुद्धिजीवीहरू समाजसेवीको सहकार्यतामा रसुवाको बाढ़ी पीड़ित समुदायहरूलाई सहयोग गर्ने उद्देश्यले सामूहिक टोली बनाएर टीकापुरमा बाट नगद मान्छेहरूले जससँग प्रविधिको प्रयोग गरेका छन् उहाँहरूले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको छ, हामीले पनि गरेका छौं। त्यो सँगसँगै तत्कालका लागि जसले जो प्रविधिसँग जोडिनु भएको छैन, आफूले सहयोग गर्ने इच्छा भएका व्यापारी बुद्धिजीवी समाजसेवी सबै मान्छेहरूको एउटा चासो भएको कारणले गर्दा हामी बजार घुम्यौं। हिजोको दिनमा एउटै व्यापारीले 350 जोरसम्म तयारी पोसाक दिनुभएको छ। त्यो उत्साहलाई मध्यनजर गरेर आज भोलि र पर्सि जसले जे सक्नुहुन्छ खाद्यान्न सामग्री लुगा लत्ता मैला बालबालिका कापी किताब जे कुरा आवश्यक छ त्यहाँ धेरै कुराहरूको अवस्था छ अनि हाम्रो क्षेत्रबाट पनि यो अभियानमा हातेमालो गर्न सम्पूर्ण टिकापुरका आम नागरिकहरू व्यापारीहरू बुद्धिजीवीहरू राजनीतिक दलहरू व्यवसायहरूसँग हामीले आग्रह गरेका छौँ शिक्षक बालबालिकाहरूसँग पनि आग्रह गरेका छौँ त्यो क्रम जुटिरहेको छ।
1: बाढी प्रभावितलाई यति बेला सबै कुराको आवश्यकता छ त्यहाँका प्रभावितहरू घरबार विहीन भएकाले जसले जे दिए पनि काम लाग्ने अवस्था भएको छ। बाढी पीड़ितको जीवन सहज बनाउन संघ संस्था तथा व्यक्तिगत हिसाबले नगद तथा सामग्री राहत पठाउने कार्य भइरहेका छन्। उद्योग वाणिज्य संघ टीकापुरले समेत 1,00,000 बढ़ी नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। त्यसै गरी नागरिकले समेत स्वस्फूर्त रूपमा रकम जम्मा गरिरहेका छन्।
0: सहकर्मी रत्नापुन मगर अब बाँकी खबर। नेपाल स्थित चिनियारा दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ। दूतावासको उज्यालो भविष्य कार्यक्रम अन्तर्गत भजनी स्थित मोहनियाल माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ। यस्तै आरामदायी प्रसूति कार्यक्रम अन्तर्गत कञ्चनपुरको लालझाडी गाउँपालिका स्थित लालझाडी आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। हिजो मोहनियाल गाउँपालिकामा हिजो भजनी नगरपालिकामा रहेको मोहनियाल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चिनिया दूतावासको सहयोगमा मोहनियाल माध्यमिक विद्यालयलाई डेस्क बेन्च स्मार्ट बोर्ड व्हाइट बोर्ड स्कूल ब्याग लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थीको नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन र अध्ययनप्रति रूचि तथा उत्प्रेरणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मोहनियाल मावि व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले बताउनुभयो।
5: साह्रै गर्वको कुरा छ। हामी आएकै 8-9 महिना भयो। 8-9 महिनामा हामीले दूतावासलाई हाम्रो मौन्याल स्कूलतिर ध्यान दिलाउन सकेका छौँ। यसमा हाम्रो व्यवस्थापन टीम र भजनी माध्यमिक विद्यालयको सम्पूर्ण परिवारप्रति म धन्यवाद दिन चाहन्छु। जुन उद्देश्यका साथ तपाईँहरूले यो स्कूललाई यो स्मार्ट बोर्ड दिनुभएको छ, यो पुस्तक झोला वितरण गर्नुभएको छ, यसले आगामी दिनमा हाम्रो बच्चाको भविष्य शैक्षिक गुणस्तरमा र आगामी दिनमा यी बच्चाहरूप्रतिको हौसलालाई उच्च ठाउँमा राखेको छ। आगामी दिनमा पनि हजुरहरूको यस्तै सहयोगको हाम्रो स्कूल धेरै धेरै अपील गर्न चाहन्छ।
0: भजनी नगरपालिका प्रमुख केवल चौधरीले भजनी डुबान क्षेत्र रहेकाले शैक्षिक विकासमा असर परिरहेको र यस्ता सामग्री सहयोगले सहज हुने बताउनुभयो।
6: भजनी नगरपालिका र लालझारी गाउँपालिका कञ्चनपुरमा सबभन्दा बढी पीड़ित क्षेत्रमा रहेको लालझारी गाउँपालिका र कैलालीको सबभन्दा बढी हाम्रो भजनी नगरपालिका जहाँ चारवटा नदीले साह्रै नै अप्ठ्यारो पारेर शिक्षाको गुणस्तरलाई महस महस पारेको अवस्था छ। तसर्थ यो अवस्था नहोस्, जनतालाई कुनै पनि अप्ठ्यारो नपरोस्, हाम्रा यहाँ बालबालिकालाई पनि मर्यादित किसिमले शिक्षा हासिलको लागि विभिन्न किसिमका जुन किसिमको सहयोग भएको छ हामी उति नै खुसी छौँ।
0: जमरासाका सिंचाई प्रणाली जल उपभोक्ता संस्था टीकापुरको नयाँ नेतृत्व चयनका लागि यही भदौ 18 गते चुनाव हुने भएको छ। हिजोबाट शुरू भएको चुनावी प्रक्रियामा अध्यक्ष उपाध्यक्ष सचिव र सहसचिव पदमा चुनाव हुन लागेको हो। यसबाहेक कोषाध्यक्ष बर्गर 1 जना सदस्य 7 जना महिला सदस्य र 8 जना पुरूष सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। कोषाध्यक्षमा सीता चौधरी, बर्गर सदस्यमा रामकृष्ण देवी चौधरी, महिला सदस्यमा धनादेवी बुढा, शारदा सुवेदी, शशिकला चौधरी, बीनादेवी कडायत, विनिता कुमारी चौधरी, पार्वती देवी चौधरी र सुन्दरी देवी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै पुरूष सदस्यमा धनबहादुर साउद, मोहनलाल महतो, भीमबहादुर साउद, प्रदीप कुमार शाह, धीरेन्द्र बहादुर विष्ट, फतेजंग चौधरी, जोखनलाल डंगौरा थारू, पहलसिंह लुहार पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा मानबहादुर चौधरी र अमरबहादुर चौधरी, उपाध्यक्षमा वीरबहादुर घरती मगर र तुलबहादुर शाह, सचिवमा भूपेन्द्र पुन मगर र हिरादेवी चौधरी, सहसचिवमा एम नारायण शर्मा र तेजबहादुर चौधरीको उम्मेद्वारी परेको छ। अन्य पदमा निर्विरोध निर्वाचित भइसकेको र अध्यक्ष उपाध्यक्ष सचिव र सहसचिव पदमा मात्र सहमति नभएकाले 18 गते बिहान 10 बजेदेखि चुनाव हुने निर्वाचन समितिका सदस्य दामोदर खड्काले जानकारी दिनुभयो।
7: 7 जना महिला सदस्यहरू निर्विरोध भए, 8 जना पुरुष सदस्यहरू निर्विरोध, कोषाध्यक्ष 1 जना निर्विरोध भएको छ र यो बर्गर प्रतिनिधि पनि निर्विरोध हुनुभयो र अध्यक्ष उपाध्यक्ष सचिव र सहसचिव यो 4 पोस्ट 2-2 जना उम्मेद्वार छन् र 2 प्रचार प्रसारलाई हामीले समय दिएका छौँ र बाँकी चुनावको प्रक्रिया चाहिँ 18 गते 10 बजेबाट मतदान शुरू हुन्छ।
0: खोज खबरमा सुदूरपश्चिममा 4 अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न 20 वर्षको सम्झौता लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै

0: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
1: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बीच प्रदेशका 4 प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार र विश्वविद्यालय बीच 20 वर्षको समझदारी भएको हो। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। समझदारी पत्र अनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुवा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ। सम्झौताले स्वास्थ्य विज्ञान, शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेशमा उपलब्ध जनशक्ति, भौतिक पूर्वाधार तथा स्रोत साधनको अधिकतम र प्रभावकारी उपयोग गर्ने लक्ष्य राखेको छ। मन्त्रालयका तर्फबाट निमित्त प्रदेश सचिव डा नीरज अर्याल र विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा भीमबहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ। अहिले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती प्रदेशका केही स्थानमा, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा, साथै मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन सहित चट्याङ पनि पर्ने र मध्यमसम्मको वर्षाको सम्भावना पनि रहेको छ। देशको पहाड़ी र भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर आठ सूर्यपुरका सूरजवादीलाई मादल बनाउन भ्याइनभ्याइ छ। भदौ लागेसँगै विभिन्न चाडपर्व भित्रिएका छन्। टीकापुर आठ सूर्यपुरमा विगत 11 वर्षदेखि सूरज मादल बिक्री तथा मरमत केन्द्र स्थापना गरी व्यावसायिक रूपमा मादल बनाई रहनु भएको छ। थप खबर सहकर्मी पूर्ण विकबाट।
2: यति बेला टीकापुर आठ सूर्यपुरका सूरजवादीलाई बिहानदेखि साँझसम्म मादल बनाउन भ्याइ नभ्याइ छ। सूरजको पसलमा नयाँ मादल बनाउने र पुराना मादल मरमत गर्नेहरूको अग्रिम अर्डर आइरहेका छन्। सूरजले मादल बनाउने कच्चा पदार्थ दाङ पोखराबाट समेत ल्याउनुहुन्छ। ग्राहकले भनेको रोजेको जस्तो गुणस्तर सामान दिने भएकाले आफूलाई देशका विभिन्न भागबाट मादल बनाउन फोन आउने गरेको उहाँ बताउनुहुन्छ। उहाँले बनाएका मादल जिल्लाभित्र र बाहिरसम्म जाने गरे

0: रहेको उहाँको भनाइ छ। उहाँले आफूसँगै मादल व्यवसायमा दाजुलाई समेत काम दिनु भएको छ।
1: मलाई अहिले भर्खरै कन्द्री, बेली, अनि भादा, गुरही, बनकट्टा, कुकुर भकुवा, उजली च्यामरा, अनि हजुरको माथि के भन्छन् माघी होमस्टे, जुरपानी, घोडा गोरी, जोशीपुरबाट कति मादल आइरहेका छन् म सक्दैन हजुर भनेर हात जोडेको छु।
0: सूरजले एक दिनमा एउटा मादल तयार पार्नुहुन्छ। एउटा मादल बनाए बापत मादलको बनावट र आकार हेरी 10 देखि 15 हजारसम्म चार्ज लिने गरेको उहाँ बताउनुहुन्छ। आफूले बनाएको मादल ग्राहकहरूले निकै रुचाएकोले आउने गरेको उहाँको भनाइ छ।
1: चौधरीहरूले भन्नुहुन्छ तपाईँले धेरै राम्रो बनाउनुहुन्छ, हामीले बल्सौर बनाए, बल्सौरका मादल यहाँ भरिया छन्, बल्सौरका भागीहरूले बनाएका मादल यहाँ भरिएका छन्। म चौधरीमा हल्ला हुन्छ नि, जस्तै एक जग्गा बनाएपछि अरे यी मन्द्रा बढिया बनाए कि नहीं बनाए भनेर उनले एकखेर पछि अर्को दोबारा फेरि जान्नु।
0: सूरजको घरमा आमा र अन्य चारजनाको परिवार छ। उहाँले यो व्यवसायबाट परिवारलाई सन्तुष्ट राख्नु भएको छ। हातमा कला र सिप भएकाले अन्य ठाउँमा गएर भौतारिन परेन, कसैको कुरा पनि सुन्न नपर्ने र हातमा पैसा भइराख्ने र काम चलिरहने भएकाले आफूले गरेको यो पेसाबाट सूरज खुसी र सन्तुष्ट हुनुहुन्छ।
1: धेरै राम्रो छ, कसै काम माग्नु पर्दैन, ऋण तार्नु पर्दैन, पैसा आएको आइहाल्छ, काम गरेको गरिन्छ।
2: अब बाँकी खबर। 19औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्यले प्रभाव फेरी गरेको छ। बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य भन्ने नारा सहित मनाएको पुस्तकालय दिवसमा टीकापुर नगरपालिका वडा नम्बर 7 को शक्तिमा प्रभाव फेरी कार्यक्रम गरिएको हो। प्रभाव फेरी कार्यक्रममा विभिन्न 4 वटा विद्यालयका 30-30 जना विद्यार्थीहरू शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कर्णाली मावि शक्ति, जेसिस पब्लिक स्कूल, जीवनज्योति एकाडेमी र नोबेल पब्लिक स्कूलका विद्यार्थीहरू सहभागी भएका हुन्। प्रभात फेरीपछि रसुवामा आएको बाढ़ीमा पहिरोमा परि ज्यान गुमाउनुभएकाहरूको लागि 1 मिनट मौन धारण गरिएको थियो। टीकापुर नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यालयको तर्फबाट नोबेल पब्लिक स्कूलका प्रिन्सिपल नरबहादुर बुढा, उज्यालो बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष प्राङ्कुश चौधरीले आफ्ना भनाईहरू राख्दै पुस्तकालय दिवसको शुभकामना दिनुभएको थियो। पुस्तकालयका अध्यक्ष मणिराम ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव अर्जुन चौधरीले गर्नुभएको थियो भने स्वागत पुस्तकालयकी उपाध्यक्ष धनसरी कोइरालाले गर्नुभएको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: कब्बू का पी रही था, कब्बू पेंसिल रही था, कब्बू झोले फटाका आजी था, काकना हो काकना हो। बाबा फिर उस टपाटी गटीलो ठाऊ से झोला अनला से तो लड़का सामान नहीं रहे।
1: ओहो ये बुढ़ा लिख में का हुई चीज जरम भर भर बराई थी राहत
0: का हुई। कब्बू लड़का कॉपी हेरा कई था, कब्बू पेंसिल हेरा कई था, कब्बू झोले फटा कई था, बढ़िया ठाऊ से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से। वहाँ झिंगलान दीदी कटरा सुगर झोला अनला बाटी, ना कब्बू लड़का कहाँ पी रही थी, ना कब्बू पेंसिल रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला दस कटरस बाटिन। ये बुरह ढंग कब्बू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब भी जाइबू रट गई झोला उद्योग में। रट गई झोला उद्योग, हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484223।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिलाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484273359 र 98842273359। सत्कार पोलिक्लिनिक प्राली गुम्बारो टिकापुर जालपा देवी मन्दिर नजिकै।
5: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भन्दै सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुर नगरपालिकाका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद नेउपानेले समस्या समाधान होस् भन्ने हेतुले कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीलाई आफूहरू मान्न तयार रहेको बताउनु भएको छ। सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रममा आजको चर्चामा बोल्दै नै उपानेले सभाले बनाएको बजेट कार्यान्वयन गर्न लचिलो भएको तर पछाडि फर्किन नसकिने बताउनु भएको छ।
13: हामीले माघ 18 पर्खिँदा यो बजेट कुनै हालतमा कार्यान्वयन हुँदैन भन्ने कुरामा म यही मिडिया मार्फत भन्न चाहन्छु, त्यो हुँदैन। र दोस्रो चरणमा 19 नगरसभाले नीति तथा कार्यक्रमहरू ल्याउँदै गर्दा जसरी चाहिँ नगरपालिकाले राजस्व उठाउने कुराहरू छन् त्यसले हामीले अगाडि बढाइसकेका छौँ। ठेक्का टेन्डर प्रक्रियाहरू कतिपय चाहिँ छन्, तपाईँको चाहिँ हामीले बोल कबुलमा लिनुपर्ने, त्यसलाई हामीले अगाडि बढाइसकेका छौँ भने अब हामी पछाडि फर्किने कुनै अवस्थै छैन।
12: कार्यवाहक प्रमुख सहमतिमा नआए नयाँ विकल्प खोजिने पनि उहाँले बताउनुभयो। वडा अध्यक्ष नेउपानेका विचारहरू अहिले 7:30 बजे प्रसारण हुने कार्यक्रम आजको चर्चामा सुन्न सक्नुहुनेछ। खोज खबरमा अब पालो जनआवाजको। व्यापार व्यवसाय चलेका बेला व्यापारीहरू खुशी हुन्छन्, नहुँदा निराश हुन्छन्। आजको जनआवाजमा हामीले टिकापुरका जुत्ता व्यापारीलाई तपाईँको व्यापार आज भोलि कस्तो छ भनी सोधेका छौं।
14: सन्तोषी नेपाली, हाम्रो व्यापार त सुनसान छ, अब सिजन लागि एक सिजन अलिअलि चल्ने हो, नत्र यस्तै धेरै सुनसान आउँछन्। फाटफुट हो त्यो, अन्त अब 150 त अलिकति भइरहेको छ, जुत्ता सुत्ता यसरी जाँदैन। यो बिस सिजन फेरि यस्तै हो क्या, सिजन पनि तपाईँको पहिलाको जस्तो कहाँ छ त अहिले छैन, धेरै कम भइसक्यो। अब धेरै धेरै अनलाइन सिस्टमदेखि मगाउँछ। अब हाम्रो यहाँ भाइहरू त नि सामान धेरै जाँदैन पहिलाको जस्तो, धेरै कम छ पेपर त। आफ्नो देशमा हुँदैन, अर्काको देशमा जानुपर्छ कमाउन, त्यसको लागि पनि त्यही हो। अब यहाँ हुँदैन यति कमाएर हुँदैन,
15: बर्खा लाग्छ, डाउन नै छ, खासै छैन पेपर। त्यस्तो त होइन, हडताल फुल्का छ, अब सिजनको जस्तो चाहिँ छैन। हजुर, लग्न त उड्दैन, अफ सिजनै छ क्या, तपाईँको ढ्याडी उड्दैन, अब काम चलाउ छ, खाना लाउन पुग्छ भने व्यापारबाट। सिजनमा अब तपाईँले भने जस्तै ढ्याडी चाहिँ बस्छ, भर्खर त चल्छ।
16: मेरो धर्म साथी व्यापार चाहिँ दिनभरि बस्ने, तरकारी सरकारी किन्ने, तिन तरकारी त्यस्तै भइरहेको, ठिकै छ भनौँ। त्यस्तो पहिला जस्तो छैन, अफ सिजनै छ अहिले, दिनभरिको ढ्याडी कमाउन गाह्रो हुन्छ, त्यही हो व्यापार चाहिँ सोचे जस्तो छैन, समस्या त्यस्तो छैन। सिजनको आसो, अब सिजनमा अलिअलि व्यापार भएपछि यताउति गर्न सकिन्छ, म्यानेज हुन्छ, विदेश जानु परेको छैन।
17: मेरो नाम ईश्वर सार्की। व्यापार सेपार त छैन नि, पहिला जस्तो बसिया छ, दिनभरि ढ्याडी कमाउन गाह्रो छ, पहिला जस्तो काम केही पनि छैन, के गरेर खाने हो चिन्ता छ। घर खर्च अब यस्तै अलिअलि मरमा सरमा त आएपछि त्यही हो, घर खर्च नत्र पनि छैन, कम छैन। अब सिजन आउँदै छैन नि, अब यो सालको सिजन अब कस्तो हुन्छ अब हेरौँ, पहिला जस्तो त छैन त्यही पनि, तर अब त होला जस्तो लाग्छ।
12: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशैभरि बाढ़ी पीड़ितका लागि राहत संकलन गरिँदै टीकापुरका महिलाले दर खाने खर्च बाढ़ी पीड़ितलाई दिने। टीकापुर आठ सूर्यपुरका सूरजवादीलाई मादल बनाउन भ्याई नभ्याई कच्चा पदार्थ सहजै उपलब्ध गरिदिन माग। सुदूरपश्चिमका चार अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गरिने 20 वर्षको सम्झौतामा हस्ताक्षर। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: 20% सम कैश फिरता
1: सही पानी चाहा पानी
2: कैश फिरता लिनु भए त
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: छिच्छि कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
5: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
6: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
4: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
4: फोन नम्बर कति हो भाइ
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98 65 69 20 26
7: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026
8: दाई बेड भूक लाग्ता खाजा बाँकी नै ए काकी फे आइल बाटी राम राम काकी
9: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे आप भली भुवास कर दिए परल है समयमा भुवास कर देला से आपन जिम्मेवारी फे वरिना औरो जनक बात फे सुननी पर्ना
10: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह छुट्टीमा भुवास कर दे मुआ दाई बाबा करल गल्ती जस्त फेर फेर डोर्याइनी चहठु दिदी मै चाहिँ यी बाल विवाह गरनी चहठु यी बाल विवाह निकरण दिदी
11: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेना से डाइओ बच्चा दुनुके स्वास्थ्य खतरामा पर स्याकर ऊ हिंसा के शिकार बन स्याकर उही विद्यालय छार पर्न बाध्यता हुइसकिस ऊ रोजगार फे नै पाए ओ गरिबीमा बाँच बाध्य हुई पर्थिन नेपालकै कानून अनुसार 20 वर्ष नै पुगे भुवास कराई नै हुए असिन कराई लसे 3 वर्षसम्म कैद ओ 30,000 रुपियाँसम्म जरिवाना हुई स्याकर ओ असिन भुवास कानूनी मान्यता
7: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश
12: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
13: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
14: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
13: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
14: बेसरी टाउको दुख्ने
13: उच्च ज्वरो आउने बेहोश हुने
14: घाँटी अरोरो कडा हुने
13: कम्पन हुने
14: पक्षघात हुने
13: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
14: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
13: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
14: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
13: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
14: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
13: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
14: सधैं झुल टाँगेर सुत्ने गरौं
13: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
15: स्वास्थ्य कार्यालय कैलाली
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 16 गते मंगलबार, तदनुसार सेप्टेम्बर 1 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि चलिरहेको काम व्यवस्थित हुनेछ, प्रतिबन्धित काम सजिलै मिल्नेछ। वृष राशि हुनेहरूको लागि मनको कुरा खुलेर भन्न सकिनेछ, अनुभवी व्यक्तिको सल्लाह उपयोगी हुनेछ। मिथुन राशि हुनेहरूको लागि अट्किएको कामले गति लिनेछ, पैसाको नयाँ बाटो खुल्न सक्छ। कर्कट राशि हुनेहरूको लागि खर्च घटाउने मौका मिल्नेछ, काममा नयाँ जिम्मेवारी आउनेछ। सिंह राशि हुनेहरूको लागि आज नयाँ चिन्जान उपयोगी हुनेछ, व्यापारमा राम्रो ग्राहक भेटिन सक्छ। कन्या राशि हुनेहरूको लागि रोकीको पैसा आउने सम्भावना छ, काममा तपाईँको कुरा सुनिनेछ। तुला राशि हुनेहरूको लागि आज आफ्नो क्षमता देखाउने समय हो, व्यवसायमा फाइदाको कुरा मिल्न सक्छ। वृश्चिक राशि हुनेहरूको लागि पुरानो योजना केही अघि बढ्नेछ, पैसाको हिसाब मिल्नेछ। धनुराशि हुनेहरूको लागि साझेदारीको काममा सहमति बन्नेछ, आर्थिक पक्ष सामान्य भन्दा राम्रो रहनेछ। मकर राशि हुनेहरूको लागि आज काममा व्यस्तता बढ्नेछ, स्वास्थ्यका लागि हिँडुल गर्दा राम्रो हुनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ मानिससँग भेटघाट हुनेछ, व्यापारमा ग्राहकको संख्या बढ्न सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आर्थिक जिम्मेवारी पूरा हुनेछ, काममा धैर्यको फल मिल्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5162-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो सुदेश गान।

0: सुदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8:10 बजे संवाद, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
6: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टीकापुर कैलाली।

0: म गर्व गर्दछु मेरो देश नेपालप्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाऊ।
1: मेरी त कहलाई सरदान जाली खाइतेलाई।

देश एउटा साझा फुलबारी हो जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीडाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिलसेना। विगत 2.5 महिनादेखि टीकापुर नगरपालिकाको नगर कार्यपालिकाको काम कारवाही ठप्प छ। पदाधिकारी छन् तर कार्यपालिका बैठक बस्दैन। लामो समय कार्यपालिका निष्क्रिय भएपछि नागरिकका काम पनि प्रभावित हुने अवस्थामा छन्। यस्तो किन? आज हामी यसै विषयमा चर्चा गर्दैछौ। यस विषयमा चर्चा गर्न टीकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक वडा नम्बर 7 वडाध्यक्ष यज्ञप्रसाद नेवानी हामीसँग हुनुहुन्छ। नेवानीजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यो कार्यभार नगर प्रमुख रामबहादुर नगरजीलाई तपाईँहरूले स्वीकार गर्न नसक्नुको कारण के हो?
1: कार्यवाहक रामबहादुर नगरजी तत्कालीन नगर प्रमुखले राजीनामा दिएर आइसकेपछि फागुन 9 निर्णयमा उहाँहरूले बहुमत संख्या पुर्याएर कार्यवाहक प्रमुख तोक्नुभयो। त्यति बेला पनि निर्वाचन आचार संहिता लागू भएकै बेला उहाँहरूले त्यो काम कार्यपालिकाका सदस्यहरूले गर्नुभयो। तर पनि हामी अब एउटा स्थानीय सरकार सञ्चालनमा कतिपय कुराहरू सहकार्य र सहअस्तित्वबाट हामीले चाहिँ पालिकालाई सञ्चालन गर्नुपर्छ भन्ने खालको उद्देश्य पनि भएका कारण बहुमत सदस्य साथीहरूले कार्यपालिकाले नगर प्रमुख बनाइसकेपछि हाम्रो अनुपस्थितिमा हामी नेकपाका केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको अनुपस्थितिमा उहाँहरूले जसरी त्यो बनाउनु भयो, तर पनि हामी चाहिँ त्यो स्वीकारेकै थियौं। उहाँलाई कार्यवाहक नगर प्रमुख रूपमा हामीले स्वीकारेकै अवस्था हो। हाम्रो अनुपस्थितिमा, हाम्रो असहमतिमा हुँदा पनि बहुमत सदस्य साथीहरूले कार्यपालिका बनाएको हुनाले हामीले स्वीकारेकै अवस्था थियो।
0: अब अहिले कार्यपालिका करिब करिब निष्क्रिय अवस्थामा छ। तपाईँ जनप्रतिनिधिहरूको बीचमा आपसी छलफल भइराखेको छ कि छैन?
1: हाम्रो एकदमै चरणबद्ध रूपमा हामी वडा अध्यक्षहरू कार्यपालिकाका साथीहरू बीचमा यो नगरपालिकालाई यसरी अनिर्णयको बन्दी बनाउनु हुँदैन, जनताका कामकाजहरू अगाडि बढ्नुपर्छ र बजेट सभाले ल्याइसकेको बजेटलाई पुनः कार्यान्वयन गर्नुपर्छ भन्ने विषयमा हामी असाध्यै चिन्तित भएर हामीले पटक पटक हाम्रो बसाई चाहिँ भइराखेको छ।
0: नगरपालिकाभित्रको
1: सन्दर्भमा कुरा गर्नुपर्दा नयाँ प्रमुख प्रशासकीय आइसकेपछि हामीले एक चरणमा उहाँसँग वडा अध्यक्षहरू मात्रै बस्यौं र उहाँसँग हामीले अनुरोध गर्यौं कि अब अहिले दुईटै कार्यवाहक प्रमुखहरू अदालती प्रक्रियामा सुनवाईको पूर्ण उसमा रहिराखेका हुनाले उहाँलाई माघ 18 फेरि पुनः चाहिँ दुवै पक्षलाई बोलाई छलफल गर्ने भनिसकेपछि हामीले चाहिँ अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ त भन्ने विषयमा हामी एक चरणमा प्रमुख प्रशासकसँग बस्यौं र अनौपचारिक रूपमा कार्यपालिका बोलाउन उहाँलाई हामीले आह्वान पनि गर्यौं र प्रमुख प्रशासकीय अधिकारीज्यूले तपाईँको चाहिँ कार्यपालिका पनि बोलाउनु भयो र अनौपचारिक कार्यपालिका छलफलमा हामीले फेरि पुनः 6 वडा अध्यक्ष जो पछि कार्यवाहक प्रमुख हुनुभएको थिएन, काबा हुनुभएको थियो, उहाँ बाहेक हामी चाहिँ सदस्यहरू बसेर यसलाई निकास दिनुपर्छ, अब तपाईँहरू अदालती प्रक्रियामा हुनुहुन्छ, दुवै पक्ष अदालती प्रक्रियामा हुनुहुन्छ र हामीले जस्तो स्थानीय सरकार सञ्चालन ऐनको 116 कले जसरी उहाँहरू चाहिँ हुनुभयो त्यसलाई अब निरन्तरता दिनुपर्छ। जनताका कामहरूलाई हामीले चाहिँ रोक्नु हुँदैन। जनताका महत्वपूर्ण कामदेखि लिएर योजनाहरूलाई अगाडि बढाउनका लागि हामीले चाहिँ यो गर्नुपर्छ भनेर हामीले पटक पटक उहाँलाई अनुरोध पनि गर्यौं। अब नगरसभा भइसकेको छ, सभा संघीय मामिलासँग तपाईँको चाहिँ त्यो अवलेखीकरण पनि भइसकेको अवस्था छ सभाको बजेटलाई र अब यसलाई अगाडि बढाउनलाई तपाईँको जुन अख्तियारी दिने विषय छ यो अख्तियारी दिने विषयमा एक चरणमा सभा भइसकेको र उहाँलाई हामीले फेरि सबै सम्पूर्ण कार्यपालिका सदस्यहरूले उपस्थित भएका हामी जति कार्यपालिका सदस्य थियौं हामीले चाहिँ उहाँलाई तपाईँ काबा प्रमुख भइराख्नुहोस्, हामी तपाईँलाई स्वीकार छौं, अब यहाँ सहअस्तित्व तपाईँको चाहिँ निकास दिने सवालमा हामीले उहाँलाई चाहिँ तपाईँ भइराख्नु यो र यो बजेटलाई अख्तियारी दिने विषयमा तपाईँ
0: सहमति छ। यहाँनिर तपाईँले बलिराम चौधरीको कुरा गर्नुहुन्छ होइन, वडाध्यक्ष पनि हो, उहाँलाई भोट हाल्ने बनाउने कार्यपालिका सदस्य चाहिँ फेरि हुने, म सुन्दैछु हरेक बैठकमा बलिराम चौधरीलाई चाहिँ बाहिर राख्ने कुरा गरिरहेछ, यसमा के बलिराम चौधरी दोषी हो, यो के व्यवहार गरिराख्नु छ?
1: यो यस्तो हो, अब हामी उहाँ फेरि पुनः फागुन 9 कार्यपालिकाले बनाएको कार्यवाहकलाई फेरि कार्यपालिकाकै बहुमत साथीहरूले त्यसमा पनि फेरि हामी अनुपस्थिति छौं, नेकपाका केही चाहिँ हामी साथीहरू अनुपस्थित छौं, पार्टीको उद्देश्य मर्म र सिद्धान्तलाई तपाईँको बिर्सेर फेरि नयाँ परिकल्पना गरेर नयाँ कार्यवाहक बनाउने प्रक्रिया जो उहाँहरूले गर्नुभयो, नेकपाका पनि केही साथीहरू हुनुहुन्छ लगायतका साथीहरूले चाहिँ बनाउनु भयो, तर पनि हामी दोस्रो चरणमा पनि बलिराम कार्यवाहक हाम्रो अनुपस्थितिमा भए पनि हामीले फेरि पनि बहुमत साथीहरूले गरेको कुरालाई मान्नुपर्छ भन्ने उद्देश्यका साथ हामी जे जति साथीहरू आउनुपर्छ उहाँहरू पनि हामी सबै फेरि बलिरामको अध्यक्षतामा पनि कार्यवाहक नगर प्रमुख बलिरामको अध्यक्षतामा
0: त्यो त बुझियो अहिले पछिल्ला बसाइहरूमा बलिराम आफै नआउने हो कि उहाँलाई बाहिर राखेर जसरी कुरा गरिन्छ नि यो चाहिँ के हो अलिक
1: होइन होइन हामी उहाँसँग निरन्तर कोअर्डिनेसनमा छौँ
0: नगरपालिकाको बैठकमा
1: बिल्कुल बिल्कुल नगरपालिकाको कार्यपालिकाको बैठक बस्दा उहाँ उपस्थित हुनुभयो
0: अस्ति जुन तपाईँ
1: इन्फर्मल हामी जति बस्छौँ त्यसमा बलिरामजीलाई हामीले सँगसँगै लिएर गएका छौँ
0: अब यहाँ अर्को कुरा छ जनताले भोट हालेर तपाईँहरूलाई कार्यपालिका चलाउन पठाइयो भित्र बसेको पनि भन्नुभयो होइन कहिले कहिले बाहिर पनि तपाईँहरू छलफल चलाउनुहुन्छ यो चाहिँ सुहाएन भन्ने आलोचना पनि छ यो चाहिँ के भएको
1: यस्तो हो कतिपय कुराहरू फर्मल कुराहरू कार्यालयको नियम संस्थाको नियमअनुसार गर्ने कुरा त्यो हामी अनिवार्य रूपमा हामी गर्नै पर्छ त्यो बाहेकका कतिपय कुराहरू इन्फर्मल कुराहरूमा बाहिर हामी बसेर पनि त्यसलाई चाहिँ कसरी निकास दिन सकिन्छ अथवा चाहिँ यसको चिन्ता र चासोको विषयमा हामी कसरी हल गर्न सकिन्छ त्यो विषयमा पनि हामी छलफल चाहिँ गर्ने कुरा रह्यो त्यो हामी गर्छौँ गरिराखेका पनि छौँ र मुख्य कुरा अब नगरपालिकालाई कसरी निकास दिने भन्ने विषयमा हामीले उहाँसँग पटक पटक अनौपचारिक रूपमा पनि उहाँसँग छलफल भएको छ अनौपचारिक भेटघाट पनि भएको छ र औपचारिक रूपमा पनि नयाँ प्रमुख प्रशासकीय आइसकेपछि त्यो विषयमा पनि हामीले अगाडि बढ़ायौं तर पनि उहाँ एउटै मात्रै उहाँको बुझाइ के छ भने मेरो अध्यक्षतामा नगरसभा 19 औं नगरसभा मेरो अध्यक्षतामा भएको हुनुपर्छ भन्ने खालको उहाँको बुझाइ छ अब त्यो एउटा नगरसभाले ज्येष्ठ सदस्य नगरसभाका ज्येष्ठ सदस्यहरूले अध्यक्षता गरेको नगरसभा जब भ्यालेट भइसकेपछि अहिले फेरि दोस्रो नगरसभा गर्नुको कुनै औचित्य छैन र तपाईँलाई हामीले नगर प्रमुख मान्यौं तपाईँ चाहिँ अख्तियारीको विषयमा सकारात्मक हुनुहोस् भन्दा पनि उहाँले आफ्नो हट चाहिँ छोड्नु भएको छैन
0: रामबहादुर
1: नगरले छोड्नु भएको छैन बलिरामजी चाहिँ हरेक कुरामा उहाँ साझेदारी गर्न र सहकार्य गर्न सहमत हुनुहुन्छ
0: अलिकति यही पृष्ठभूमिमा छोटो समीक्षा पनि गरौं तपाईँ त अब त्यसको सदस्य पनि हुनुभयो त्यसमा लागिराख्नु छ यो अस्तव्यस्तता आउनुका पछाडिको कारण पृष्ठभूमिमा जाँदाखेरि कस कसका कारणले यो कुरा सिर्जना भइराखेको छ के भन्न सक्नुहुन्छ
1: व्यक्तिगत रूपमा कसैलाई भन्न जरुरी छैन टिकापुर बनाउनमा सबै राजनीतिक दलको उत्तिकै चासो र चिन्ता हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ र जनप्रतिनिधिहरू राजनीति विचारलाई सँगसँगै लगेर तपाईँ स्थानीय सरकार सञ्चालन ऐनले बोल्न खोजेका कुरा त्यसका मर्महरूलाई पनि आत्मसात गरेर सरकार सञ्चालन गर्नुपर्ने कुरा जनप्रतिनिधिको काममा हुन्छ तर त्यो कतिपय कुराहरूमा आफ्ना कर्तव्य के हो भन्ने कुरा नबुझिकन कतिपय बाह्य परिचालित अवस्थामा जब जनप्रतिनिधिहरू परिचालन हुनुहुन्छ हुने अवस्था आउँछ त्यति बेला यसलाई निकास दिन सकिँदैन त्यस्तो अवस्था
0: तपाईँले अब व्यक्तिमा जान्न भन्नुभयो नजान्दा पनि पृष्ठभूमिको कुरा गर्दा चाहिँ नगई नहुने भयो उप प्रमुख पहिले निलम्बन पर्नुभयो प्रमुख चाहिँ बीचैमा छोडेर जानुभयो अब तपाईँले अघि भन्नुभयो निर्वाचन आचार संहिता लागिराखेको बेलामा चाहिँ नयाँ कार्यवाहक प्रमुख चुनियो त्यसमा हामी सहभागी भएनौ भन्नु छ होइन त्यसको बैठक बोलाएर रामबहादुर नगरजीलाई कार्यवाहक प्रमुख बनाउन सहयोग गर्ने तत्कालीन प्रमुख प्रसाद सेवादेखि र त्यो आचार संहिता लागेको बेला प्रमुख बन्ने कार्यवाहक प्रमुख तिनलाई भोट हाल्ने कतिजना
1: 9 जना
0: ती दोषी हुन् कि होइन तत्कालीन अवस्थामा
1: अब कानूनले स्पष्ट रूपमा उहाँहरूलाई दोषी बनाउने आधार
0: माघ 18
1: सहमति सहकार्यबाट भएको कामलाई हामीले त्यसलाई अवरोधको रूपमा लिन चाहेन हामीले चाहेन
0: ओके अब त्यो भन्दा पछि दोस्रो स्टेटमा आयो नेपाली काँग्रेसका कार्यपालबाट कार्यपालिका चुनिएका रामबहादुर नगरजी नेपाली काँग्रेसबाटै वडा अध्यक्षका बलराम चौधरी रामबहादुर नगरजीका विरूद्ध मेयर भइहाल्छु भनेर खुट्टो उचाल्ने बलराम चौधरीलाई के भन्ने
1: पछिल्लो समय कार्यपालिकादेखि लिएर तपाईँको चाहिँ बजेट ल्याउने सवालमा तपाईँको बजेट स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अध्यक्ष तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी त्यसको सदस्य म पनि एकजना व्यक्ति भनेर एउटा चाहिँ तपाईँको वडा अध्यक्ष अथवा चाहिँ विषयगत समितिको संयोजक भएका हिसाबले पनि म पनि त्यसको सदस्य र हामीले बजेट ल्याउने सवालमा केही कुराहरू त्यसलाई मिलाउने कार्यभाग नगर प्रमुखले पनि आफ्ना अपेक्षाहरू केही योजनाहरू उहाँले पनि सार्न खोज्नु भएको थियो त्यसलाई हामी छलफलको विषय बनाउँदा बनाउँदै छलफलको विषयमै हामी थियौं तर उहाँहरू साथीहरूमा अब एक खालको महत्वाकांक्षा जागेको हो या तपाईँको चाहिँ यो बजेटलाई हामीले नयाँ तरिका नयाँ मोडलबाट ल्याउनुपर्छ भन्ने मनोकांक्षा सहित उहाँहरूले त्यो नयाँ चाहिँ समीकरण कसरी तयार गर्नुभयो त्यसमा पनि हामी अनुपस्थिति छौं
0: तपाईँ त त्यसमा उम्किन पाउनु होला पछि आउला अर्को कुरा कहिले 9 जना बनेर रामबहादुर नगरीलाई मेयर बनाउने कहिले 11 जना बनेर के छ
1: 10 जना भएर
0: बलिरामलाई बनाउने अझ फेरि सबैजना गएर रामबहादुर पनि ठिकै छ भन्ने यो पनि
1: कस्तो छ भने अब यो नगरपालिकालाई अब हामी कार्यकालको पनि अन्तिम अन्तिम अवस्थामा आइसकेको बेला विशेष मुख्य त विषयवस्तु कहाँ भन्नुहुन्छ भने बजेट यत्रो 1,03,00,00,000 बजेट आर्थिक वर्ष 83-84 लागि नगरपालिकाले सभाबाट पास गरिसकेपछि अब कानूनलाई नै हामीले चाहिँ वकालत गर्दै जाने हो भने यो बजेट अनिर्णयको बन्दी हुने अवस्था देखियो। दोस्रो कुरा अदालतले दुईटै पक्षलाई तपाईँहरूको माग 18 बोलाइसकेपछि र स्पष्ट एकजना व्यक्तिलाई चाहिँ तपाईँ गर्नुहोला दुईजना मध्ये एकजनालाई गर्नुहोला भन्ने खालको आदेश नआइसकेपछि हामीसँग कुनै विकल्प भएन, हामीसँग कुनै विकल्प छैन। रामबहादुर नगरजीलाई पनि काम नगर पनि भनेको छैन र रामबहादुर नगरजीलाई काम गर भनेर पनि चाहिँ पठाएको छैन। त्यस्तो दुविधा अवस्थामा ऐनले स्पष्ट रूपमा बोल्न नसकेको अवस्थामा कतिपय कुराहरू हामी समझदारी सहजको हिसाबमा जब जानुपर्ने अवस्था आइसकेपछि हामीले रामबहादुर नगरजीलाई तपाईँ नै अब अख्तियारीको अगाडि लाग्नुहोस्, तपाईँले नै अख्तियारी दिनुहोस् भनेर हामीले भनेका हौ, हामीले सोल्युसन खोजेका हौ। यहाँ चाहिँ कसरी हुन सक्छ त नगरपालिकालाई
0: त्यति गर्दा पनि भएन, कानूनको ढोका ढकढकाउँदा अथवा अदालतलाई गर्दा त अब माघ 18 भन्यो के अरे होइन, आधा आर्थिक वर्ष सकिसकेपछि बल्ल सुनवाई हुने दिन छ, अब त्यो पनि होला नहोला। अब कसरी गाँठो पुग्छ भन्ने लाग्छ त तपाईँलाई? चिन्ता त होला, रात दिन सोच्नुहुन्छ होला।
1: एकदम हामीलाई बढी चिन्ता छ, जनताका जनप्रतिनिधि हौ। हामीले माघ 18 पर्खिँदा यो बजेट कुनै हालतमा कार्यान्वयन हुँदैन भन्ने कुरामा म यही मिडिया मार्फत भन्न चाहन्छु, त्यो हुँदैन। र दोस्रो कुरा अब हामी विकल्प के त, रामबहादुर नगरजीलाई नगर सभा नै चाहिने, हामीले नगरसभा भ्यालेट भइसकेपछि त्यो सभालाई अख्तियारी नयाँ परम प्रशासकीयलाई काम गर्ने अख्तियारी दिनलाई रामबहादुर नगरजी तत्कालीन कार्यवाहक नगर प्रमुखलाई तपाईँ नै चाहिँ बलिरामलाई 14 गते जेठ 14 निर्णय कार्यान्वयन नगर्नु यथास्थितिमा राख्नु भने हुनाले पनि रामबहादुर नगरजीलाई काम गर्न पनि आदेश दिएन, नगर्न पनि आदेश नदिएका हुनाले पहिलो चरणमा हुनुभएका नगर प्रमुख रामबहादुर नगरजीलाई अख्तियारी दिने हामीले चाहिँ जोडबल गरेका छौँ।
0: यदि बजेट कार्यान्वयन गर्नका लागि एक दिन एकछिनका लागि मात्रै कुरा गर्दै हुनुहुन्छ?
1: होइन होइन, त्यो होइन, हामी अदालतको निर्णयको पर्खाइसम्म हाम्रा काम त अगाडि बढाउनु पर्यो, त्यसका लागि पनि हामीले रामबहादुर नगर चाहिँ कार्यवाहकलाई उहाँले हामीले अगाडि सारेका हौ। अबको अवस्थामा यहाँले भन्न खोजे विषय अब के हुन सक्छ त, तपाईँहरू यतिकैमा चाहिँ चुप लाग्नुहुन्छ या भन्ने यहाँको जिज्ञासा हुन सक्छ, त्यो जिज्ञासा

0: बाटो हामी चाहिँ जान्छौँ,
1: त्यस्तो बाटो प्रष्ट तय भइसक्यो कि अथवा चाहिँ भन्न नमिल्ने?
0: यसमा भन्न नमिल्ने केही पनि छैन। परम प्रशासकीयले हामीले पेश गरिसकेको निवेदनमा हामीले स्पष्ट खुलाएका छौँ, स्थानीय सरकार सञ्चालन ऐनको 116 कले हाम्रो नगरपालिका प्रमुख र उप प्रमुख दुइटै पद नरहेर विहीन भएको अवस्थामा कार्यवाहक प्रमुखहरू दुइटै अदालती प्रक्रियामा गइसकेपछि त्यसको निर्णय नआउन्जेलसम्मका लागि हामी उप प्रमुखको कार्यवाहक उप प्रमुखको बाटोबाट पनि जाने अवस्था देखिन्छ। त्यसकारण पनि हामी त्यो चाहिँ ओलीलाई हामीले हेरिराखेका छौँ र अब हेरौँ हामीले प्रमुख प्रशासकीय अधिकारीज्यूले बैठक आह्वान गर्नु
1: कसरी मिल्ला त? तपाईँ अहिले रामबहादुरलाई चाहिँ बाटो फुकाउनको लागि मेयर मान्न तपाईँ तयारी हुनुहुन्छ, छँदै हुनुहुन्छ होइन त?
0: अब उहाँले
1: अर्को कार्यवाहक उपप्रमुख फेरि चुन्नुहुन्छ कार्यपालिकाबाट,
0: हामीले उहाँले निकास दिनु भएन भने हामीले, तर पनि हामीले फेरि उहाँलाई हाम्रो एजेन्डामा पहिला चाहिँ हामीले अख्तियारी दिने सम्बन्धमै राखेका छौँ। उहाँले जसरी हामीले अनुरोध उहाँलाई गरेका छौँ पटक पटक, त्यसरी उहाँले चाहिँ अख्तियारी दिनुभयो, कामकाज अगाडि बढाउनु भयो भने त्यसलाई हामी सहर्ष स्वीकार्छौँ।
1: उपप्रमुखको परिकल्पना गरिरहँदा त्यो महिला हुन्छ कि पुरुष हुन्छ?
0: अब अहिले त्यो त दलीय रूपमा उम्मेदवारी दिने सभालाई मात्रै महिला पुरुष मिलाएर ल्याउनुपर्छ, तर यहाँ चाहिँ त्यस्तो कुनै स्पष्ट छैन। हामी कार्यपालिकाका सदस्यहरू मध्ये कोही पनि एकजना सदस्य हुन सक्ने सम्भावना छ। अब हामीसँग अर्को कुनै विकल्प छैन।
1: अब यो कार्यवाहक प्रमुखको विवाद शुरू भएको 2.5 महिना, तर चाहिँ अब असारलाई क्लोजिङ मान्ने हो भने साउन र यो भदौको आधा होइन त 1.5 महिनाको जुन अवधि छ, यो बीचमा कार्यपालिका नहुँदा कहाँ कहाँ समस्या भइरहेका छन् यो भन्नु?
0: अहिले
1: पहिलो त अख्तियारी नदिएर बजेट
0: कार्यान्वयन
1: भएर त्यो भइहाल्यो,
0: र दोस्रो चरणमा हामी नगरपालिकाका राजस्व उठाउने कुरा 19 नगरसभाले नीति तथा कार्यक्रमहरू ल्याउँदै गर्दा जसरी चाहिँ नगरपालिकाले राजस्व उठाउने कुराहरू छन् त्यसलाई हामीले अगाडि बढाइसकेका छौँ। ठेक्का टेन्डर प्रक्रियाहरू कतिपय चाहिँ छन्, तपाईँको चाहिँ हामीले बोलकबुलमा लिनुपर्ने, त्यसलाई हामीले अगाडि बढाइसकेका छौँ भने अब हामी पछाडि फर्किने कुनै अवस्थै छैन। त्यसकारण अहिले चाहिँ तत्काल चाहिँ तपाईँको भनौँ यो वर्षातको समय हो, भारी प्रकोप कुनै पनि चाहिँ हुन सक्छ, यस्तो अवस्थामा हामीले यो बजेटलाई कार्यान्वयन गर्न सकेन भने अब अहिलेसम्म जे जति कठिनाइहरू जनताले भोग्नु परेको छ त्यो एक ठाउँमा छ। अब आउने समस्या चाहिँ यदि हामी बजेटलाई कार्यान्वयन गर्न सकेनौँ, अगाडि बढाउन सकेनौँ भने अब हामी ठूलो चुनौती हामीले
1: यहाँनिर अब रामबहादुरले गरेको माग सबै फेरि हुनुपर्छ भन्ने जुन कुरा छ, यसमा पनि अब सबैले हुन्छ हुन्छ मिलो मिलो भनेपछि हुने सम्भावना छ कि
0: छैन? त्यो चाहिँ हामीले स्पष्ट उहाँलाई भनेका छौँ, तपाईँले अख्तियारी दिनुहोस्, हामी कार्यवाहक नगर प्रमुख तपाईँले हामीले स्वीकारिसकेका छौँ, तपाईँ दिनुहोस् भनेका छौँ। त्यो बाहेक उहाँले फेरि कुनै पनि तोडमोडको अभिलाषाले कुनै कुराहरू नयाँ फेरि कुराहरू ल्याउनुहुन्छ भने हामी चाहिँ त्यो मान्न तयार छैन।
1: अर्को कुरा हुन त तपाईँ अघि कार्यवाहक मेयर चुन्ने सवालमा हामी सहभागी छैनौं पनि भन्नुभएको छ, तपाईँहरू सबै जननिर्वाचित हो, दलीय हिसाबले भन्नुपर्दा अहिले टिकापुर नगरको कार्यपालिकामा कतिवटा पार्टी, कांग्रेस, नेकपा
0: र एमाले, नेकपा एमाले कांग्रेस
1: अनि अर्को
0: नागरिक
1: पार्टी नेपाल,
0: नेपाल
1: रेकर्डेड छ त्यहाँ भने
0: छैन तर छ।
1: अब यो चारै दल नबची त यसको चाहिँ निकास छैन कि तपाईँहरूले आफै गरिहाल्छु भन्नेमा लिङ्गरिङ भइरहेको छ अथवा पार्टीलाई पनि सहयोग लिइराख्नु भएको छ?
0: होइन, हामीले पार्टीसँग निरन्तर रूपमा हाम्रो संगठन हाम्रो पार्टीसँग हामीले छलफल गरिराखेका छौँ, कसरी जाँदा ठिक हुन्छ भन्ने विषयमा हामी जोडिएकै छौँ। अब अन्य पार्टीका साथीहरू आफ्नो पार्टीसँग आबद्ध हुने साथीहरू चाहिँ उहाँहरूले आफ्नो छलफल पनि गर्नुभएको होला, तर हामीले सबै पार्टीहरूलाई एउटै ठाउँमा राखेर अब यसलाई निकास दिनुहोस् भनेर त त्यहाँसम्म चाहिँ हामी पुगिसकेका अवस्था छैन। र हामी जसरी पनि जनप्रतिनिधि हो, हाम्रो जिम्मेवारी जनताले जसरी हामीलाई दिएको छ, जुन म्यान्डेट दिएको छ, त्यसलाई हामीले नगरपालिकाको हितमा, यो टिकापुरका जनताको हितमा र कानूनलाई सँगसँगै राखेर हामीले चाहिँ अगाडि बढाउनु।
1: मैले यहाँ भन्न खोजेको सबैभन्दा धेरै कार्यपालिका सदस्य भएको नेकपाको भूमिकाको सवालमा मैले कुरा गरेँ, तपाईँले यसको दोष चाहिँ कति दिनुहुन्छ?
0: अब यस्तो छ, हेर्नु, नेकपा पार्टी पछि पार्टी समायोजन प्रक्रियामा आइसकेपछि संख्यात्मक रूपमा देख्न त देखियो, तर व्यावहारिक रूपमा उहाँहरू यो पार्टीको सदस्य म हुँ या होइन भन्ने कुराको अन्यलता उहाँहरूमा रहेछ, जसले उहाँहरूले पार्टी संगठन र विचारलाई एकदम चाहिँ पछाडि छोडेर उहाँले मनोगत रूपमा म एउटा कार्यपालिका सदस्य हुँ, मैले जस्तो गर्दा पनि हुन्छ, पार्टीलाई सोध्न जरुरी छैन, पार्टीको आदेश लिन जरुरी छैन भन्ने बुझाएका साथ पहिलो चरणमा पनि नेकपाका केही सदस्य साथीहरूले गर्नुभयो, पहिलो कार्यभार निर्वाचन गर्दा पनि उहाँहरूले चाहिँ चुन्दा पनि त्यो गर्नुभयो, दोस्रोमा पनि उहाँहरूले त्यो गतिविधि गर्नुभयो। त्यसकारण अब हामी संख्यात्मक रूपमा बाहिर आवरणमा देखिँदा जसरी धेरै देखिएर तपाईँको चाहिँ सरोकारवाला सबै तपाईँ मिडिया लगायत सबैले चाहिँ यो कुरा हामीमा ल्याउनुहुन्छ, तर अब आन्तरिक एकदमै चाहिँ भन्नुपर्दा त्यो उहाँहरूको

0: व्यवहारले देखाएको छ कि उहाँहरू नेकपाको सदस्य हो या होइन।
1: आजको दिनमा अब त अलि करिब करिब पर्दा खुली पनि सक्यो होइन, केही वडा कार्यपालिका सदस्यहरू पार्टीमा खुली पनि सक्नु। आजको दिनमा टिकापुर नगर कार्यपालिकाले कतिजना?
0: हामी 17 जना।
1: 17 जना मध्ये तपाईँको दलका कतिजना?
0: अब हाम्रो दलका संगठनात्मक रूपमा त 11 जना चाहिँ देखिन्छ।
1: अलिक खुलेकालाई छोड्दिनु,
0: अब खुलेका छोड्ने हो भने त अब अन्तिममा पछिल्लो परिस्थिति आउँदा त करिब चाहिँ दीर्घ जिरो म मात्रै 8 नम्बरको अध्यक्ष र म र सरस्वती तिरुवा चाहिँ नेगेटिभ हुनुहुन्छ। अब भनौँ त्यो लाइनमा
1: 9 नम्बर
0: पनि पछिल्लो समय राम बलिरामलाई बनाउँदा उहाँ चाहिँ त्यता लाग्नुभयो।
1: होइन त्यो बाँड्ने कुरामा मतलब भएन, अब अहिले चाहिँ दलीय हिसाबले भन्नुपर्दा
0: दलीय हिसाबले कतिजना? स्पष्ट रूपमा हामी 4 जना छौँ।
1: यसको दोष तपाईँ कति लिने त? अब 4 जनाको भाग हुन्छ अथवा चाहिँ यो पनि ठिक गर्ने त्यो पनि ठिक गर्ने, त्यहाँ नगर प्रमुख चुनिँदै गर्दा पनि हामी आएका छैनौँ भनेर मतलब नगर्ने, त्यो जुन पहिलादेखि फिरफिला छ नि त, यसले केही न केही तपाईँलाई त्यस्तो लाग्छ लाग्दैन? हामीले खास भूमिका हामीले गरेनौँ भन्नेमा छ कि अथवा सबैलाई स्वीकारेको छु ठिकै छ त भन्नेमा
0: यस्तो खुसी हुनुहुन्छ? अब दलीय व्यवस्थामा तपाईँको बहुमतको कदर गर्नुपर्ने अथवा संख्यात्मक रूपमा जोसँग बढी संख्या छ उसलाई चाहिँ मान्नुपर्ने परिस्थिति भएका कारणले हामीले चाहिँ यसलाई मान्नै पर्यो। र दोस्रो कुरा, अब आफूसँग संख्या नभएपछि अब त्यहाँ चाहिँ तपाईँको किचलो मचाइराख्ने अथवा चाहिँ हरेक कुराहरूमा असहजता ल्याउने त्यो हामी जनप्रतिनिधिलाई छुट नभएका कारणले पनि हामी चाहिँ जे अवस्थाबाट चलेको छ यसलाई राम्रो कसरी बनाउन सकिन्छ, यसलाई सहज कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामी चाहिँ लागेका छौँ। म व्यक्तिगत रूपमा नेकपाका बहुमत संख्या हुँदा पनि निकास दिन नसक्दाको जुन पीड़ा छ त्यो चाहिँ मैले पनि महसुस गरेको छु। किनभने म त्यति बेला तत्कालीन म प्रस्तावित कार्यवाहक नगर प्रमुख भनेर मैले आफ्नो दलको उसमा चाहिँ मैले राखेको पनि हो, र पछि अब संख्यात्मक रूपमा साथीहरू विचलित भइसकेपछि उहाँहरूले जुन तपाईँले निर्णय गर्नुभयो त्यसलाई पनि हामीले स्वीकार्नुको विकल्प थिएन र हामी चाहिँ स्वीकारेर गयौँ।
1: हामी कुराकानीको अन्त्यमा पुग्यौं, अब केही कुरा भन्न छुटेको तपाईँको मनमा चाहिँ संक्षिप्तमा राख्दै।
0: सर्वप्रथम त म यो मिडियालाई धन्यवाद पनि दिन चाहन्छु, टिका सामुदायिक रेडियो टिकापुर एफएम, जसले यहाँका हरेक समस्याहरू र सरकारवालाहरूसँग यसरी अन्तर्क्रिया र जनता माझलाई दिने जुन प्रयास गरेको छ यसको लागि म धन्यवाद पनि दिए। र मेरो भन्नु अब अन्तमा के छ भने टिकापुरको चिन्ता सबैलाई हुनु पर्यो, त्यो राजनीतिक दलहरूलाई पनि हुनु पर्यो, सरकारवाला सबैलाई चाहिँ हुनु पर्यो। यो होइन कि जनप्रतिनिधिहरू तपाईँ एउटा चाहिँ भूमिकामा अथवा जिम्मेवारीमा भएको बेला उहाँहरूलाई बाहिर अनावश्यक ट्रोल बनाउने कुराहरू, अनावश्यक चाहिँ तपाईँको चाहिँ टिका टिप्पणी गर्ने कुराहरू, यो विचारबाट अब सबै बाहिरिनुपर्छ भन्ने मलाई लाग्छ। र समग्र टिकापुर असाध्यै संवेदनशील अवस्थामा छ अहिले, तपाईँको चाहिँ नगरपालिका हामी यस्तो चाहिँ विपदको कुनै पनि घडी हामीले बेहोर्नु पर्ने अवस्थामा हामीले यो बजेटलाई अगाडि लिन सकेनौँ भने हामी ठूलो भोलि भुमरीमा पर्छौं र जनताले हामी प्रति हेर्ने दृष्टिकोण पनि फरक हुन्छ। तर हामी यो भन्न चाहन्छौ, यो मिडिया मार्फत म सबैलाई एकदम अनुरोध गर्न के चाहन्छु भने तपाईँहरू सबैले टिकापुर बनाउने सवालमा जनप्रतिनिधिहरूलाई कुन एंगलबाट चाहिँ सहयोग गर्नुपर्छ, कुन एंगलबाट सकारात्मक कुराहरूले चाहिँ उहाँहरूको मनोबल बढाउनुपर्छ र सहयोग गर्नुपर्छ, यो विषयमा सबै सरकारवाला मिडिया लगायत सबै राजनीतिक दल र सरकारवालाले सकारात्मक भूमिका खेलिदिनु भने म यो मिडिया मार्फत अनुरोध गर्न चाहन्छु।
1: हस्, आफ्नो महत्वपूर्ण समय सामुदायिक रेडियो र टिकापुर नगरपालिकाको अस्त व्यस्तताको विषयमा चर्चा गर्न समय दिनुभयो। टिकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक वार्ड नम्बर 7 का वडा अध्यक्ष एके प्रसाद नेवानीलाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुत एकिन्द्र तिमिल सेना पनि बिदा हुन्छु। नमस्कार।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40 16 60।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाइवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40 22 41।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484 40019।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाई, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513326। जमरापारी, टिकापुर, कैलाली।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
7: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
0: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
8: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
0: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाय।
9: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला, यौन, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 9860071024 ओ 9046477417।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रजैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रडगैया झोला उद्योग मुनुआ रोड टीकापुर कैलाली संचालक राम प्रसाद चौधरी।
11: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज़।

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण संवाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण संवादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौ। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नु भएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ, होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन, होइन, तर दुवै मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि, त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ। त्यो भनेको ओबिसिटी हो, लाइफस्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो, होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको मालन्युट्रिसन मात्रै हो र मालन्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो, त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरैजसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिज नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जसरी म यसमा अलिकति जोड्न के खोजिरहेको छु भने, हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषणको कुरा हेरिरहेको छु, यो पछिल्लो 3 डिकेड्समा चाहिँ चेन्ज नै धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s, अहिले यो 35 इयर्समा घटेर अहिले 25% तल आइसकेका छ, भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 35-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन। अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त्यो एकदम कपी गर्ने टाइपको भइरहेछ। अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनवट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्सफ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू, यस्तो यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू। अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ, त्यस्तो त्यस्तो डिमान्ड गर्छ। स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै त्यस्तै हुँदै जान्छ र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल हो फलानुले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै धकेलिँदै धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठुलो डिजास्टर आउने सम्भावना छ। यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नुभयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न, किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्किएको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ। अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ, किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नु पर्ने रहेछ भन्ने हुन्छ। त्यही भएर फोकस त्यता मात्रै, त्यस्तो खालको इस्युमा मात्रै फोकस छ। हजुरले सोधे जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ। हामीले अब बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई। हस्, थ्याङ्क यू सो मच।
0: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढ़ाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ।
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बालबालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता, त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ। त्यसमा बाल पोषणको जहाँसम्म प्रसंग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ। त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो, जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौं।
0: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौं?
2: जरूर उठाइराखेको छौं। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौं।
0: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभएर सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनु भएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषण त सबभन्दा ठूलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनु भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत सञ्चारकर्मीहरूले यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पोलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष छँदैछ, त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
0: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
3: मलाई पनि निकै एड गर्नु छ, एज प्रवीण सरले भन्नुभयो अघि के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अर केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त, त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
0: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
4: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी सागपात पानीको छेउछाउमा नदी खोलामा पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो त्यो जलुकोदेखि लिएर मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलिक 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेको छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने, मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर छ त्यहाँ सदरमुकाममा, चामल लिन आएको, 8 घण्टा हिँडेर आएको, 8 घण्टा हिँडेर आएर राति बसेर भोलि जाँदाखेरिको त्यो दुःख, अनि यहाँबाट चामल जान्छ त्यो किरा परेको कुहिएको। अनि उहाँले भन्नुहुन्छ, यति धेरै चिजहरू त तपाईँकै यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ, होइन हामीलाई भात चाख्न मन लागेर, हामीले भातमा के छ र सिस्नोमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी, त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउँदासम्म हामीले जति बजेटमा ल्याए पनि, पोलिसी बनाए पनि, ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि, आवश्यक छ नि, त्यो कुरा त्यहाँ पाउँदैन भने। अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन, अल्छी, एकदम इन्स्ट्यान्ट, बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने, आमा बाबालाई पनि सजिलो हुने, अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ, बेलुका के खाने बाबु, पिज्जा खाने, हस्मा बोकेर आउँछु, के खाने, मोमोज खान्छु, यो चिज। अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खान हुन्न भनेको छ नि त, तुरन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु, ऋतु अनुसारको सिजन अनुसारको फलफूल तरकारीहरू खानु, यो आफ्नो घरमै खानु, यो चिजहरू। र अन्न ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेच्नेहरू हामी पनि, जो उत्पादन गर्छौँ नि, जसले उत्पादन गरेर बजारसम्म पुर्याउँछौँ हामी, यस्तो व्यवसायीकरण हामीमा गयो कि हामीमा मानवीयता नै हराएर आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौँ नि, बालबालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु, त्यो पनि न्युट्रिसन नपुगेको अवस्था हो, पोषण नपुगेको अवस्था हो। खानपान हामी के खान्छौँ, हामी जस्तो खान्छौँ हाम्रो रगत त्यस्तै बन्छ, हाम्रो विचार त्यस्तै बन्छ, हाम्रो धारणा त्यस्तै बन्छ, हाम्रो जीवनशैली त्यस्तै बन्छ, त्यसैले जस्तो खान्छौँ अन्न त्यस्तै हुन्छ मन भन्छ शास्त्रले। हामी जे खान्छौँ, जस्तो चिज हामी आफ्नो जीवन आफ्नो शरीरलाई हालिदिन्छौँ त्यस्तै हाम्रो जीवन बन्छ, हाम्रो आनी बानी बन्छ। र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई चाहिँ साथ लिँदाखेरि साँच्चै नै अवेरनेस, हामीले त खाना पुर्याउनु छैन, न्युट्रिसन पुर्याउनु छैन, चिज खाद्यान्न पुर्याउनु छैन, ती ठाउँमा हामीले अवेरनेस पुर्याउनु छ। नेपाल आफैमा पनि हिमाल पहाड तराई यो विविध तरिकाका खाद्यान्न फलफूल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ, त्यसैले यो चिजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ, यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
0: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सीआईएनले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन्। इनफ क्याम्पेनको रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ। रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ। रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन्? रेडियो नेपालको समाचारका सहसम्पादक डाक्टर जनार्दन विष्ट,
5: अहिले नेपालको संचार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्? वास्तवमा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनुभयो, तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ यसमा। जस्तै अब हामीले पोषण भन्न साथै चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा हुन्छ, त्यसपछि वल्नरेबल त्यसपछि बालबालिकाहरूको बच्चाहरूको पोषणको कुरा सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा हुन्छ। हामीले पोषण भन्न साथ चाहिँ हामी शिशुहरूकै पोषणमा बढी ध्यान दिन्छौँ क्या, किनभने त्यो फ्युचरमा त ग्रोथ गरेर जाने एउटा हो नि त। त्यसैले त्यस्तो पोषणको विषयमा चाहिँ हरेक टेलिभिजन रेडियोहरूले चाहिँ एउटा प्रोग्रामहरू चाहिँ उनीहरूले स्पेसली डिजाइन गरेको पोषणसँग सम्बन्धित कार्यक्रमहरूबाट जान सकिन्छ एउटा कुरा। दोस्रो कुरा चाहिँ उनीहरूले आफ्नो चाहिँ पब्लिक सर्भिस हुन्छ नि त, हरेक मिडियाको एउटा चाहिँ सामाजिक उत्तरदायित्व जिम्मेवारी हुन्छ, त्यो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ पिएसएहरू बनाउँदाखेरि चाहिँ पोषणमा बनाउने
6: लोक कल्याणकारी विज्ञापन,
5: लोक कल्याणकारी विज्ञापन। अनि त्यसपछि अर्को कुरा चाहिँ रेडियो टेलिभिजनहरूका कतिपय टक सोजहरूमा चाहिँ सोसल इस्युजहरूमा, हेल्थ सम्बन्धी इस्युजहरूमा चाहिँ पोषणलाई प्रायोरिटी ग्राह्यता दिने र त्यही पोषण एक्सपर्टहरू ल्याएर कुराकानी गर्ने। त्यसपछि अब पोषणसँग रिलेटेड अवेरनेस रिलेटेड प्रोग्रामहरू पनि हुन्छ। जस्तै हाम्रो गाउँघरमा चाहिँ हामीसँग सबै पोषक तत्त्वहरू भएको खानेकुराहरू घरमा हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने, कसरी खाने, कसरी पकाउने भन्ने चिजमा पनि हामीलाई थाहा नहुनसक्छ। त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ। त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ। यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या, जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने त अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन। त्यसैले यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो, पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ।
6: अब कुरा गरौँ रेडियो नेपालको, रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ?
5: यहाँले ठिक भन्नु, रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ। हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकल्ली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन। त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू, गर्भवती महिलाहरूको कुराहरू, नवजात शिशुका कुराहरू, यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ र त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ। र सँगसँगै रेडियो नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएसएजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर, लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूर दराजका मान्छेहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ।
6: स्पेसलिस्ट यस्तो छुट्टै प्रोग्राम बनाउनु भएको अथवा छुट्टै हुन्छ नि अब न्युजमा पनि समेटेको अथवा पिएससीहरू यसरी बनाएको केही छ?
5: पिएससीहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको, त्यो पिरियोडिकल्ली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने
6: रहेछ।
5: अनि त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियोडिकल्ली हामीले ल्याइ नै रहेको छौँ। र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ, महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ, किनभने यो विषयको महत्त्व थाहा पाएपछि होइन अनि हामीले चाहिँ यसमा गर्छौँ।
6: तर यसमा अब नेपालको ओभरअल सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्त्वका साथ प्राथमिकतामा पर्छन्, तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नि, नियमित रूपमा खबरहरू आइरहँदैन।
5: अब यहाँले ठिक भन्नु, यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छन् नि त होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, उनीहरूसँगको टाइअप, उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रोडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या। जस्तै अब यहाँलाई थाहा नै होला धेरै महत्त्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो पोषणसँग रिलेटेड थियो होइन, हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रोडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ, यद्यपि अझ धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला।
6: तपाईँले सुझाव दिनुपर्दा नेपाली सञ्चार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ?
5: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ, अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै एउटा फ्युचरमा देशको स्वास्थ्य हो नि त। त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोसिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्त्वपूर्ण विषय हो नि। त्यसैले यो विषयको महत्त्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो, इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो क्या यसमा होइन। त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसल चिजहरू, त्यसमा पनि हेल्थ, त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ। प्रोग्राम प्रोडक्सन गर्नुपर्छ होइन र आफ्नै सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ त्यसमा कुनै पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन होइन त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ
1: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एनसिडिजको चाहिँ जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्य खबरको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको थ्री टायर अफ गभर्मेन्ट छ अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रब्लम छ यो त बुझाउन सकिएको छैन यसमा चाहिँ मिडिया बिचमा बसेर अघि मेरो भाइले भनेको थियो नि मिडियाले एकदमै प्रोपर रोल प्ले गर्न सक्छ यसमा चाहिँ धेरैभन्दा धेरै मेसेज एम्प्लिफाई गरेर दिन सक्छ भने चाहिँ यसमा चाहिँ मिडिया बिचमा बसेर हामीसँग न्युट्रिसनको प्रब्लम यो हो अब हामी अब यो डिरेक्सनमा जानुपर्छ भनेर गभर्मेन्ट र पिपुल्स दुईटाको ब्रिजिङ गर्ने काम र अघि उहाँले उठाउनु भए जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै मेसेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ यसको लागि चाहिँ धेरैभन्दा धेरै मेसेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलि बढी फोकस हुनुपर्ने बेला रहेछ कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्दै जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज बिहेभियर उसलाई त्यो सम्झाइरह्यो भने रिकल गराइरह्यो भने त यो प्रोडक्ट छ भनेर भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्मेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको मेसेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ यसमा हामी काम गर्न तयार छौँ डिफ्रेन्ट सेक्टरमा हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ
0: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लभतमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाब सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ छलफलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभ दिन।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: आरोग्य
4: मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउं, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: ओहो मेयर साहब नमस्कार। है
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बारीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

मनले लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: टिकापुर नगरपालिका वडा नम्बर एकद्वारा वडावासीहरूमा हार्दिक अनुरोध
3: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं ढल वा सड़क मिचेर व्यवसाय नगरौं घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं
2: एक घर एक बिरुवा रोपौं सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं टिकापुर नगरपालिका हाम्रो हो यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन् त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ
3: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली
4: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युत आएको छ कसो हो त जाने विचार छ कि नै त
5: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन जाउँ भने भुवाको मङ्गलसूत्र पन भाँची गयो
4: यतिकै लागि त सामुएल ज्वेलर्स बनाएको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ
5: आज त सन्तेका बाले मनकै कुरो हर्यो त बाई जाउँ
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर के हरि सिंह सुनार सम्पर्क नम्बर 98-68-44-1208 98-486-39-261

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात

0: चलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यौ होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिनुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचालीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98648।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404241।
6: मानसिक समस्या भएका बिरामीहरूको लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 र 27 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्म कनौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: ओहो मेयर साहब, नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोक छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादु गर्नुभयो हो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौ, चनाको बनाऊ।
6: विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: लौ न, साह्रै भोक लाग्यो भने आज त

0: तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू आसाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्बा सुनार।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सेनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: मैले चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरौला रोड टिकापुर कैलाली
5: त्यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
6: तर एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
5: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
5: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
3: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
0: आफ्ना कान्छा भाइको बिहे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
3: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
0: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684-1208, 98486-39261।

0: खिच्छि कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भयो।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को 12 बजे को मध्याह्न खबर में यहां स्वागत छ। मध्याह्न खबर बाट ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सुदूरपश्चिममा गौरा पर्व आजदेखि शुरू। घर घरमा बिरूडा राखी मनाइँदै भोटेकोसी बाढ़ीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै। त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा शिवाकोटी र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा भट्ट नियुक्त, रेक्टरमा सिंह नियुक्त। र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना। अब मध्याह्न खबर विस्तारमा। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरूआत भएको छ। भाद्र शुक्ल पंचमीदेखि शुरू हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरूडा राखी मनाइँदैछ। आजको दिनलाई बिरूडा पंचमी पनि भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा बिरूडा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षेताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न, मास, कलौ, गहत, गहुँ र गुराँस भिजाएर बिरूडा बनाउने प्रचलन छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजा आजामा पनि बिरूडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू हुने यसका जानकारहरू बताउँछन्। फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरूडाको लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव भाषामा महादेवलाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 987 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान 9 बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन्। प्राधिकरणका अनुसार रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव फेला परेको हो। प्राधिकरणका अनुसार अझै 3916 जना सम्पर्कविहीन छन् भने 279 जना घाइते भएका छन्। हालसम्म 11814 जनाको उद्धार गरिएको छ। भोटेकोसी बाढ़ीमा भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोसी बाढ़ीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनस्थापनाका विषयमा छलफल हुने जनाएको छ। मध्याह खबरमा आज तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्त
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
7: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश। विश्रामपछि मध्याह्न खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी बाईको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचाप यहाँका सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ। अहिले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती प्रदेशको केही स्थानमा, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा, साथै मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला ₹500 र चाँदीको मूल्य ₹1500 घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला ₹3,06,100 र चाँदी मूल्य ₹4,775 कायम भएको छ। सोमबार छापावाला सुन प्रति तोला ₹3,06,600 र चाँदीको मूल्य ₹4,750 कायम भएको थियो। त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक डाक्टर अञ्जना सिंह नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाको सिफारिशमा कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गर्नुभएको हो। यस्तै रजिस्ट्रारमा सह प्राध्यापक रविन्द्र सेवाकोटी नियुक्त हुनुभएको प्रधानमन्त्री स्रोतले जनाएको छ। उनीहरूलाई आज दिउँसो 3 बजे शिक्षा मन्त्रालयमा नियुक्ति पत्रका लागि बोलाएको छ। त्रिवेणीको निमित्त रजिस्ट्रारमा प्राध्यापक डाक्टर महानन्द चालिसे र रेक्टर प्राध्यापक डाक्टर शंकर खनाल रहनु भएको थियो। यस्तै प्राध्यापक डाक्टर तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त हुनुभएको छ। लामो समयदेखि उच्च शिक्षा अनुसन्धान र विश्वविद्यालय प्रशासनमा सक्रिय भट्टसँगै शैक्षिक नेतृत्व र प्रशासनको करिब चार दशक लामो अनुभव छ। भट्टले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय शिक्षा विभागका प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजनका प्रमुख लगायतका जिम्मेवारी सम्हालिसक्नु भएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
10: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
9: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
10: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
9: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: विश्रामपछि मध्याह खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका 10 पर्ने बेत्रावती स्थित एउटै घरभित्रबाट 24 शव निकालिएका छन्। जिल्ला प्रहरीकारले नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तर गया मिनी मार्ट भएको घरबाट 24 शव निकालिएको हो। निकालेका शवहरूको मुचुल्या गरेर पहिचान गर्ने काम भइरहेको उहाँले बताउनुभयो। अहिलेसम्म शवको शनाखत हुन सकेको छैन। मुचुल्याको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवेणी शिक्षण अस्पताल महाराजगंज पठाउने उहाँले बताउनुभयो। 10 भदौमा रसुवाको भडेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन्। रसुवाको भडेकोसी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म 280 शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवीघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए। यही भदौ 11 गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको हो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिममा गौरा पर्व आजदेखि शुरू, घर घरमा बिरूडा राखी मनाइँदै भोडेकोसी बाढ़ीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै। त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा शिवाकोटी र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा भट्ट नियुक्त, रेक्टरमा सिंह नियुक्त। र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना। अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र रत्ना पुनमगरलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा

0: सुने समस्या नकारात्मक सोचाई आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।
2: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98569926।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन्त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आई हो बड्डो घर कहिया सिर जैबो पाछ से शुरू करल मने घर सिज्जा सेकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटरा सुगुर बनेल बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगवा बुरो हो ना कबू कहूँ रख घूम जाए ता था पाए
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848 5143 26
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिका तिरोको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्षज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदी

0: पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अरेल्ला सुन चाँदी पसलमा छटकी तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाया नई बांध देवी, सड़क किनार में माल वस्तु नई कुरा देवी, साथे सड़क किनार में पशु चौपाया बांध के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ना बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने,
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
1: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
2: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
0: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
3: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना राशनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
5: के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ।

को विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएम बाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: सिजापुर अस्पतालमा छालाको तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। सिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध:
5: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति

0: प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टीकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
2: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटा रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुगर बनाएको ल बाटी
2: ए ले ले ठिक बा चल हाली भात वट खाइ आऊ जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
4: यो ओसीएमसी भनेको के आयो फेरि
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
4: ओसीएमसीले के सहयोग गर्छ त
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त बाउ के पाउँछ त्यहाँ?
9: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
12: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
13: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
14: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
12: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-648-673 र 98144-60204।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
3: छिछी, फे चर्पी भरगिल का करना हो का?
4: चर्पी भरल से फे का चिन्ता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी, आप बाक सरसफाई कई दी है।
3: फोन नंबर कतरा हो ता?
4: ली डायल करी, 97-620-20-300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई
5: हो?
3: महिन राजापुर बजार में टैंकी सफाई करना बा।
4: अपनो कंठे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुआ वो लमकी मना सेफ्टी टैंकी, गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझा भी। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762203000 98656926.

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यौ होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबारका दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली सञ्चालक दुर्बा सुनार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्र पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवाबारीमा सम्पर्कविहीन भएका टीकापुरका नागरिकका आफन्तद्वारा आफ्ना नागरिकको अवस्थाबारे जानकारी दिन माग। जानकी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा। सर्ने भन्दा नसर्ने रोगले बढ़ी समस्या गर्दै 6 वटा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त। सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर तारा दत्त भट्ट नियुक्त। र बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन गरिँदै। खोज खबर अब विस्तारमा। रसुवाबारीमा सम्पर्कविहीन भएका पीड़ितका आफन्तले टीकापुरमा भेला भएर आफ्ना नागरिकको अवस्थाबारे जानकारी दिन माग गरेका छन्। बेपत्ता भएका नागरिकका परिवारले सरकारलाई जे जस्तो अवस्थामा भए पनि जानकारी गराउनु पर्ने माग गरेका छन्। थप खबर छपिलाल चौधरीबाट।
1: टीकापुरकी कल्पना र रीता चौधरीका बुवा बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। 3 भाइ बहिनी मात्र रहेका कल्पनाकी आमा पनि हुनुहुन्छ। कमाउने एकमात्र बुढाको खोजी गरिदिन कल्पनाको अनुरोध छ।
2: आमा पनि छैनन्, हामीहरू एक्लै छन्। भाइ एउटा छ, 3 बहिनी छन्। हामीहरू हेर्न कोही छैनन्, सुरङमा भित्रको छन्। तिनीहरू कसरी निकाल्नु पर्छ, निकालिदिनु होला छिट्टै भनेर छिट्टै।
3: बुवा रसुवागा छन्, अझसम्म निकालेको छैन। म त्यति भन्न चाहन्छु कि छिटो भन्दा छिटो उद्धार गरिदिनु पर्यो, अरू केही नै। घरमै बहिनी हो, एउटा भाइ छ। हामी फेरि सबजना बाहिर छौँ के, घरमा कोही पनि छैन, बुवा र भाइ मात्रै हो। 7-7 दिन भइसक्यो, अझसम्म निकालेको छैन, निकालिदिनु पर्यो।
1: टीकापुरकै मीना चौधरी पनि कमाउने मानिस नभएकाले छिटो खोजी गरिदिन माग गर्नुहुन्छ।
4: उहाँ रसो काम गर्न गएछन्, सुरुमा फसेछन्। छिटो मेरो बुढालाई निकालिदिनु, कमाउने मान्छे छैनन्, बच्चा छन्, 2टा सानो सानो छोरा, हेर्ने मान्छे कोही छैनन्। छिटो छिटो मेरो बुढालाई निकालिदिनु भित्रबाट।
1: उनीहरूले 1 हप्तादेखि आफूहरू परिवारका सदस्यको पर्खाईमा रहेको बताउँदै सास र लास जे भए पनि आफूहरूले पाउनु पर्ने गुनासो गरेका छन्। यशोदा चौधरी आफूहरू दैनिक परिवारका सदस्यको बाटो पर्खिरहेका भए पनि कतैबाट खोजीका लागि पहल नभएको बताउनुहुन्छ।
4: भतिजा
1: र भाइ सम्पर्कविहीन भएका माल्टुराम चौधरी बेपत्ताको खोजीमा राजनीति नगरी जे जस्तो अवस्था भए पनि खोजी गरिदिन र यहाँबाट गएका मानिसलाई घटना भएको ठाउँसम्म जान दिनुपर्ने माग गर्नुहुन्छ।
5: मेरो भतिजा अनि भाइ 2टा खोजेका छन्। त्यहाँ हाम्रो राजनीति नगरेर त्यहाँबाट अथवा जीवित भए अथवा लास त्यो राम्ररी निकालेर समाधान गरिदिनु पर्यो। अनि हाम्रो त्यहाँ गएका छन् तुलाराम अनि हाम्रो नयाँ बर्गर, तिनलाई देखेको ठाउँ कुन कम्पनी हो त्यो ठाउँमा जान दिनु पर्यो, तिनीहरूलाई किन जान दिनु भएको छैन।
1: उनीहरूले स्थानीय सरकार र जनप्रतिनिधिले आफ्ना नागरिकको खोजीमा सक्रियता नदेखाएको गुनासो गरेका छन्। उनीहरूले आफन्त खोजीका लागि आवश्यक रकम समेत नभएकाले पालिकाले सघाउन नसकेको गुनासो गरेका छन्। दिलकुमारी चौधरी पनि यहाँबाट खोजीमा गएका मानिसलाई सम्बन्धित ठाउँमा जान दिनुपर्ने र खोजीमा सघाउनु पर्ने माग गर्नुहुन्छ।
6: भर्खर 29 गते जानुभएको जितिकै यस्तो घटना भइगयो। अब हाम्रो मान्छे कमाउने कोही छैन, मेरो त्यो श्रीमान छन्, अरू मेरो 2टा छोरी र म मात्रै घरमा छु। 7 दिन भइगयो, केही अट्टो पट्टो छैन। त्यहाँ गएको मान्छेहरूलाई त्यहाँ ठेकदार छन् के छन् त्यहाँ पुगाइदिनु पर्यो भनेर छु म। अरू केही चाहना छैन मेरो त्यहाँ गएछन् मान्छे त्यो मान्छेहरूलाई त्यही ठेकदारलाई अरू मान्छे गएको मान्छेलाई त्यही पुगाइदिनु त्यही आशा छ मलाई अरू केही नै त्यहाँ पुगेर हाम्रो उद्धार गरिदिनु पर्यो त्यही भन्न लाग्छु।
1: कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले बाढीपछि सम्पर्क विहीन भएकाको खोजीका लागि पहल गरिरहेको यस क्षेत्रका जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी लगायतसँग सम्पर्क गरिरहेको बताउनुहुन्छ।
7: स्थानीय तहले गर्ने भनेको समन्वय र सहकार्य सबभन्दा ठूलो कुरा। हामीले कमसेकम यो क्षेत्रका मान्यजीवहरूसँग प्रत्यक्ष सम्पर्कमा छौं र यहाँको हिजो म जिल्ला विपद शाखा सिडिओ साहबसँग पनि सम्पर्कमा बसेको छु। मैले भनेको छु कि हाम्रो कैलाली क्षेत्र नम्बर एक टिकापुरका 33 जना जनताहरू फँसेका छन्। तिनको अहिलेसम्म उद्धार खोजीको कुनै पनि अहिलेसम्म पहल भइरहेको छैन सिडिओ साहब। यसको लागि हजुरले माथिसम्म गर्ने समन्वय कसरी गर्नुपर्छ भनेर निरन्तर म सिडिओ साहबको सम्पर्कमा पनि छु, हाम्रो यहाँको माननीयज्यूको सम्पर्कमा पनि छु। अहिले भर्खरै करिश्मा माननीयज्यूले के भन्नुभएको छ भनेपछि हाम्रो एकजना जुन उहाँको लेबरलाई जुन उहाँलाई कामदारलाई लिने मान्छे जो छन् सम्बन्धित मान्छे उहाँलाई कमसेकम त्यो आर्मीको हेलिकप्टरसम्म समन्वय गराएर उहाँ पठाउने काम हामी गरिरहेछौँ भन्ने किसिमको अहिले खबर आएको छ। फेरि निरन्तर स्थानीय सरकारले अब जस्तै आज फेरि 4 जना जानुभएको छ हाम्रा बाढी पीड़ितमा फँसेका जनताहरूको लागि र उहाँका परिवारको लागि हामीले के कति अधिकतम अधिक कसरी सहयोग गर्न सकिन्छ यसमा चाहिँ एकदम चिन्ताको विषयमा हामी लागेका छौँ। स्थानीय सरकारको के छ भनेपछि तुरन्त यसरी पैसा झिकेर दिन मिल्ने हुँदैन, त्यसको आफ्नै प्रक्रिया हुन्छ, हजुरहरूलाई सब कुराहरू थाहै छ। यसको लागि हामी कतै 1 इन्च पनि हामीलाई पनि बिहानदेखि साँझसम्म प्रत्येक हाम्रो जिल्लादेखि लिएर केन्द्रदेखि लिएर संघदेखि लिएर अब त्यहाँको अवस्था यस्तो जटिल छ कि त्यहाँ गएको मान्छेलाई पनि सुरक्षित नहुने अवस्था छ। त्यहाँ पनि एकदम जटिल अवस्थामा राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका विशेषज्ञ विज्ञहरू पनि लागेर काम गरिराख्नु भएको छ। जतिको पीड़ा उहाँलाई छ हामीलाई पनि त्यतिको, किन भनेपछि हाम्रो नागरिक हुन् हाम्रो जनता हुन् उहाँहरू फस्नु भएको छ, त्यो पीड़ा हामीलाई पनि अधिकतम पीड़ा छ। हाम्रो विपदको बैठक बसालेर उहाँहरूको लागि अझै थप सहयोग कसरी गर्न सकिन्छ, थप बल माथि समन्वय कसरी गर्न सकिन्छ निरन्तर त्यसमा लागेका छ।
1: यहाँबाट रोजगारीको सिलसिलामा रसुवा गएका टिकापुरका 28 जना सम्पर्क विहीन रहेका छन्।
0: बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन भइरहेको छ। आज टीकापुर नगरपालिका वड़ा नम्बर 1 साझेदारी वड़ा सञ्जालले नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। साझेदारी वड़ा सञ्जालले 1,24,910 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डितले बताउनुभयो। आज बसेको साझेदारी वड़ा सञ्जालको बैठकमा 12 टोल विकास संस्थाबाट रकम संकलन गरिएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सके नसके सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु परे जस्तो लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
10: टिकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवी सहित 6 विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिशमा शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राध्यापक डाक्टर अञ्जना महर्जन सिंह र रजिष्ट्रारमा प्राध्यापक रविन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ। शिवाकोटी त्रिवीको शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर निर्मला जमर कटेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर तारादत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डाक्टर सुदीप ठकुरी तथा राजर्षी जनक विश्वविद्यालयको रजिष्ट्रारमा डाक्टर जीवन काफले नियुक्त हुनुभएको छ। नवनियुक्त शिक्षाध्यक्ष तथा रजिष्ट्रारहरूले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। जानकी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ। समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले स्वास्थ्य सेवा नैसर्गिक अधिकार भएको बताउनुभयो। जानकीमा स्वास्थ्य क्षेत्रमा सुधार भएको बताउँदै पछिल्लो समयमा पालिकामा नसर्ने रोगको संख्यामा वृद्धि भइरहेकाले नसर्ने रोगलाई विपदसँग जोड्न आवश्यक रहेको बताउनुभयो।
12: अहिले नेपालको संविधानमा त के भनेको छ भने स्वास्थ्य नैसर्गिक अधिकार भनेको छ नि, तर अब हाम्रो नागरिकले अब पाएको छ कि छैन भन्ने चाहिँ क्वेसन छ। तर अब पाएको छैन, संविधानमा लेख्या छ भनेर प्रयास नगर्ने भन्ने, जसरी हामी जानकी गाउँपालिकाबाट प्रयास गरिरहेका छौँ यसै गरी गर्दै गर्ने राम्रो गर्न सकिन्छ भन्ने पनि हो। र पछिल्लो समय अब हामीले डाटा हेऱ्यौँ होइन, हिजोको दिनमा दिनभन्दा केही सुधार हुँदै हुँदै गएको छ, अझ सुधार हुन बाँकी छ। र कतिपय एकदम च्यालेन्जको रूपमा पनि आएको छ हामी कहाँ, जस्तै अघि नन कम्युनिकेबल डिजिजको कुरा आयो र अब 14 एकैचोटि 29 पुगेको छ भन्ने आयो। र मलाई चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ भने मैले धेरै ठाउँमा कुरा पनि गरेको छु, यो अब यो नन कम्युनिकेबल डिजिजलाई स्वास्थ्यमा नराखौँ भन्छु, स्वास्थ्यमा नराखौँ, यसलाई चाहिँ डिजास्टरमा राख, विपदमा राख, कमसेकम यो जति अब अहिले यसको हेर्नुभयो भने हाम्रो यो बाढी पहिरो आगलागीबाट मान्छे पीड़ित हुँदै गएको छ नि, त्योभन्दा धेरै नन कम्युनिकेबल डिजिजबाट मान्छे पीड़ित भएको छ। त्यही भएर अब यो चाहिँ स्वास्थ्यको समस्या रहेन, यो चाहिँ पद आइलागिरहेको छ हामीलाई, त्यही भएर यसलाई चाहिँ स्वास्थ्यबाट ट्रान्सफर गर्ने हो कि भनेर जस्ट मात्रै भयो।
0: उहाँले पालिकामा सबैभन्दा बढ़ी शिक्षा र स्वास्थ्यमा खर्च गरेको बताउँदै बजेटको समस्या भन्दा पनि योजना र काम गर्ने शैली महत्वपूर्ण भएको बताउनुभयो।
12: अहिले मैले अब धेरै अब यसो हेर्छु, जानी गाउँपालिकामा सबभन्दा धेरै पैसा पनि खर्च भएको छ भने एउटा शिक्षामा होला, अर्को स्वास्थ्यमै हो कि। र अहिले बाहिरबाट हेर्दा के भने त्यो पालिका भवन पनि आएको छ, त्यहाँ 1 करोड पैसा गएको छ, शिक्षामा कति पैसा गर्नु होला क्यालकुलेसन भइरहेको छौँ हामी, स्वास्थ्यमा हिसाब गरेका छौँ होइन नि, त्यही भएर कति पैसा कहाँ खर्च भइरहेको छ भन्ने कुरा चाहिँ हेरौँ। र अहिले हामी कहाँ जानी गाउँपालिकाबाट स्वास्थ्य सेक्टरमा छुट्याएको थोरै पैसा होला कि, तर अहिले भर्खर एक नेपालको साथीले प्रेजेन्ट गर्नुभयो नि, त्यो पनि जानी गाउँपालिकामै खर्च हुँदैछ, त्यो बजेट एक्युमुलेट गर्नु किन गर्ने। त्यही भएर बजेटको समस्या होइन कि, हामीले कसरी योजना बनाएको छौँ र कसरी काम गर्दैछौँ भन्ने मेजर कुरा हो जस्तो लाग्छ। त्यही भएर जुन खालको समस्या भएको छ, आगामी दिनमा सुध्रिने बाटो के हो भन्ने पनि देखाएको छ, राम्रो गरौँ बनाऊ।
0: गोष्ठीमा पालिकाबाट आर्थिक वर्ष 2082-83 सम्पन्न भएका कार्यक्रम, उपलब्धि, समस्या, चुनौती लगायतका बारेमा स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले जानकारी दिनुभएको थियो। पालिकामा खोप कार्यक्रममा वृद्धि भएको, सर्ने रोग संख्यामा वृद्धि भएको जानकारी दिँदै पालिकाबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएकालाई पनि सेवा दिएको जानकारी दिनुभएको छ।
13: नसर्ने रोगहरूमा विपन्न नागरिक उपचार र आर्थिक सहायता उसमा क्यान्सरमा 29 वर्षजनामा 29 अनि हार्ट डिजिजमा मुटु रोगमा चाहिँ 11 अनि किडनी डिजिजमा चाहिँ 6 भने स्पाइनल इन्जुरी चाहिँ छैन, हेड इन्जुरी चाहिँ 1 अल्जाइमर चाहिँ छैन, पार्किन्सन पनि छैन, चाहिँ एकदमै बढिरहेको छ। हामी पनि पहिले हेरिरहेको छौँ होइन, जस्तै एकदम बढिरहेको छ, के कारण किनभने यहाँ त पत्ता लाग्दैन, अब खानपिन धेरैजना अब हामी आउँछौँ होइन, तपाईँ कसरी जसले मुखको क्यान्सर हुनुहुन्छ नि उनलाई भनेको छ भने तपाईँहरू मतलब खानुहुन्छ कि नै गुटखा वगेरा वगेरा के खान्छ नि त्यो खानुहुन्छ कि नै अनि खान्छौँ भने भनेर हुन्छ के तिनीहरू त्यस कारणले अनि फोक्सोको जुन क्यान्सर भएको हुन्छ नि तिनीहरू पनि मतलब तपाईँहरू चोट खानुहुन्छ धेरै अनि भन्छन् अब त्यस्तो छ नि अब ब्याड हेबिट जुन खाने कुराहरूमा त्यसले गर्दाखेरि नै हुन्छ र अहिले नै अब एचपिभी जुन खोपहरू दिइरहेको छ नि त पहिला थिएन त्यस कारणले पाठेघरको क्यान्सर पनि धेरै देखिएको छ।
0: उहाँले पालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको दरबन्दी नभएको संघ र प्रदेशबाट आपूर्ति हुने औषधिजन्य सामग्री नियमित र समयमा आपूर्ति नभएको कोल्ड चेन र औषधिजन्य सामग्री भण्डारणमा समस्या रहेको बताउनुभयो।
13: नेपाल सरकारको नीति अनुरूप अस्पताल स्थापना नभएको अब अनुदान निगमपालिका स्थापना भएको छैन। वार्ड नम्बर 7 गदौरी स्थित राज्य स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन नभएकोले सेवा प्रभाव गर्ने कठिनाइ एकदमै कठिनाइ छ होइन। दुई कोठामा नै सबै सेवा दिइराखेका छन् त्यहाँ, त्यस कारण एकदमै कठिनाइ भएको छ। वार्ड अध्यक्षजीलाई भनेको थियौँ होइन, अलिक ट्रस्ट बनाएर यहाँ पनि कमसेकम जस्तै गरी भौतिक जाँच होइन अरू अरू पनि अब गर्नको लागि अप्ठ्यारो छ। त्यस कारणले पहल गरिदिनुहोस् भन्दा पनि अब पहल नै भएको छैन। त्यसपछि स्वास्थ्य संस्था दरबन्दी सृजना चाहिँ नहुनु पनि अब त्यो पटक भइरहेका छौँ होइन। अब हामी धेरै चाहिँ छैनौँ तर अब दरबन्दी केही जुन चाहिँ अब सृजना नभएको आधारको स्वास्थ्य संस्थाहरूमा त्यस कारणले थोरै देखिन्छन्। त्यसपछि स्वास्थ्य संस्थामा कार्य कर्मचारीहरूको तलब भत्ता अब त्यहाँ खाने छ होइन। अब 9 महिना 6 महिना पछि हामी खान पाएका छौँ, त्यो पनि अब समस्या नै भएको छ। र सङ्घ र प्रदेशबाट आपूर्ति हुने औषधि झन्ने सामग्री नियमित समयमा आपूर्ति नहुनु पनि विशेष गरी परिवारको साधनहरू अनि कोल्ड चेन र औषधिजन्य सामग्री भण्डारमा समस्या। औषधिजन्य सामग्रीहरू चाहिँ हामी अर्को ठाउँमा भण्डारण गरेका छौँ भने कोल्ड चेन चाहिँ सानो अलि रुम छ, उतातिरको भवन बनिहाल्यो भने त अब सब समस्या नै समाधान हुन्छ। तबसम्मको लागि समस्या छ भन्दा अब सायद यो साल के पो हुन्छ।
0: उपाध्यक्ष लालमती कठेरियाले पछिल्लो समय बाल बालिकाहरू जंक फूड बढ़ी प्रयोग गरिरहेकाले यसलाई न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने बताउँदै पोषण सम्बन्धीका कार्यक्रम सञ्चालन हुँदा पनि कुपोषण र शीघ्र कुपोषणमा समस्या देखिएको बताउनुभयो।
14: जंक फूडको कुरा चाहिँ ल्याउनु भएको छ, यो चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो भइराखेको छ भन्न लाग्नु भएको थियो। त्यो वास्तविक कुरा पनि हो, किनभने प्राय जसो अब विद्यालयको बच्चाहरू छुट्टी हुने बित्तिकै अब चाउमिन खाएको देखिन्छन् र भन्दा भन्दै पनि कतिपय कुराहरू धेरै कार्यक्रम चलिरहेको छ र अब पालिकाबाट पनि अब जस्तै स्वास्थ्य कर्मीहरूबाट पनि अनि जस्तै संघ संस्थाहरूबाट पनि धेरै सल्लाह सुझावको कुराहरू भइराख्दा पनि अझै चाहिँ कन्ट्रोल हुन सकिराखेको छैन र यस कुरामा हामीहरूले चाहिँ कसरी यसलाई नियन्त्रण गर्न सक्छौ भन्ने कुरामा चाहिँ हामीले एकदमै चाहिँ जोड दिनुपर्छ। बच्चाहरूलाई पनि खाने कुरामा चाहिँ हामी अभिभावकले एकदमै ध्यान दिनुपर्छ। पोषणको कुरा पनि आएको छ, जस्तै अब यति पोषण सम्बन्धी कार्यक्रम चलिरहँदा पनि अब जस्तै पद कुपोषणहरू र शीघ्र कुपोषणहरू पनि एकदमै देखिराखेको छ र पहिलोको तुलनामा घटे पनि अझै त्यति पनि चाहिँ नभइदिए अझै राम्रो हुन्थ्यो हाम्रो पालिकामा, त म त त्यो भन्न चाहन्छु।
0: पालिकाले सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम पनि सञ्चालन गरेको छ। कार्यक्रममा विद्यालय नर्स मार्फत विद्यालयमा स्वास्थ्य सम्बन्धी भएका क्रियाकलापका बारेमा शारदा चौधरी र मीरा चौधरीले जानकारी दिनुभयो। त्यस्तै नागरिक आरोग्य केन्द्र मार्फत सञ्चालन गर्ने कार्यक्रमबारे दिव्या चौधरीले जानकारी दिनुभयो। गोष्ठीमा याक नेपालका पोषण परियोजना संयोजक रमण राज जोशीले पनि संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत भएका गतिविधि सम्बन्धी जानकारी दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास, अगुवा कृषकलाई तालिम, किसान कार्ड मार्फत 1000 दिनका आमालाई पोषण, बगैंचा निर्माणका लागि रकम सहयोग, पोषण लेखाजोखामा समेत सहयोग, मेडिकल र नन मेडिकल सामग्री वितरणसँगै कृषि बजारीकरणमा सहयोग र कृषि एम्बुलेन्स खरिदमा समेत सहयोग गरे जानकारी दिनुभयो।
15: गत वर्षको कार्यक्रमहरूमा हुँदै गर्दा चाहिँ हाम्रो पोषण परियोजनाको उद्देश्य एकमा चाहिँ विशेष गरी किसान कार्ड मार्फत चाहिँ पोषण बगैंचा निर्माणको लागि विभिन्न अगुवा कृषकहरू आमा समूहको सदस्यहरूलाई चाहिँ रकमहरू हस्तान्तरण गरेर उहाँहरूलाई चाहिँ थप बगैंचा निर्माणको लागि कृषि सामग्रीहरू बिउ बिजनहरू तिनीहरू सबै सञ्चालन चाहिँ हामीले गरेका छौँ भने विभिन्न तालिमहरू अगुवा कृषकहरूलाई पनि तालिमहरू सबै सञ्चालन गरेर चाहिँ उद्यमशीलताको लागि चाहिँ अटल लोडर पनि सञ्चालन गरेर सिकाइ केन्द्रहरूलाईसँग जोडेर आमाहरूको सबै कृषिसँग सबै सामग्रीहरूको छ। त्यसमा चाहिँ अटोलोडरबाट चाहिँ उहाँहरूले पनि आमाहरूको बजारसँग लिङ्कअप गर्नको लागि सपोर्ट गर्नु भएको छ भने उहाँले चाहिँ धेरै आमदानी पनि त्यस गरिरहनु भएको छ। वार्षिक 6 लाखको आमदानी चाहिँ उहाँले त्यो अटोलोडरबाट चाहिँ कमाइ चाहिँ गर्नु भएको छ भने यो हाम्रो यहाँको हाट बजारलाई चाहिँ सपोर्ट गर्नु भएको छ। यो कृषि एम्बुलेन्स जुन छ, जुन खेर जाने पोस्ट हार्भेस्ट लसलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ गाउँपालिकासँगको साझेदारीमा चाहिँ हाम्रो 6,85,000 चाहिँ यसमा चाहिँ हाम्रो सपोर्ट चाहिँ भएको छ।
0: समीक्षा गोष्ठीमा पालिकाभित्रका आधारभूत स्वास्थ्य संस्थाका प्रमुख जनप्रतिनिधिको सहभागिता थियो। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा उपसंयोजक शोभा चौधरीले गर्नुभएको थियो। पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका दुई राक्सेमा पहिरो खस्दा मंगलबार बिहानदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरीकारले गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोरतर्फ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरीकारले गुल्मीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
16: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
17: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
16: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
17: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
18: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
19: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
20: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
19: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा पनि मृत्यु हुने मध्ये 1300 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणद्वारा सार्वजनिक आज दिउँसोसम्मको अध्यावधिक विवरण अनुसार रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव फेला परेका हुन्। बाढ़ीमा अझै 3916 जना सम्पर्कविहीन छन्। हालसम्म 11,884 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज खबरमा अब पालो जनावाजको। भदौ 10 गते रसुवामा आएको बाढ़ीपछि टिकापुरका 28 जना अझै सम्पर्कविहीन छन्। आजको जनावाजमा हामीले सम्पर्कमा नआएका परिवारका सदस्यलाई सरकारसँग के आग्रह गर्नुहुन्छ भनी सोधेका छौं।
21: नमस्कार, मेरो नाम आशा कुमारी चौधरी हो। मेरो श्रीमानको नाम परजित डङ्गर ठारो त्यही जानु भएको छ। मेरो कमाउने मान्छे पनि कोही छैनन्, त्यही बुढा मात्रै हुन्। अनि मेरो बच्चा 2 छन् अनि ससुरा पनि बुढा हुनुहुन्छ। अनि यो सरकारले सुन्ने नगरपालिकामा कतिचोटि आइसक्यो, हाम्रो नसुन्याई गरेको अवस्था छ के, यता स्थानीय तहबाट यो सुनवाई गर्न लाग्छैनन्। अनि हाम्रो यहाँ बोल्ने मान्छे पनि नहुनाको कारणले यहाँ आवाज पुग्न लाग्छैन कि के हो खै हो, नसुन्ने जस्तो हुन लाग्छ, एकदम ढिला हुन लाग्छ। त्यहाँ 7 दिनसम्म भइगयो, अझैसम्म हाम्रो छेरा छेराटी भइसक्यो। अब त्यहाँ कस्तो छ, त्यहाँ अक्सिजन ल्याब पनि छैन भन्छन्, केही पनि छैन। हामी पनि यता पनि खाना नखाएर पनि त यस्तो ढल्ने जस्तो हुन लाग्छौँ। अनि तिनीहरू त केही पनि खाँदैन भने तिनको अवस्था कस्तो होला। त्यही भएर छिटोभन्दा छिटो उद्धार गरिदिनु पर्यो, यहाँको सरकारले अहिले पहल गरिदिनु पर्यो। जसले सुकै नगरपालिकाले यहाँ जति जान लाग्छन् जस्तै तिनीहरूलाई पैसाको केही व्यवस्था गरिदिनु पर्यो, त्यही भन्दा पहल गरिदिनु पर्यो। अनि हामीले पीड़ित मान्छेहरू छन् कि हामीलाई साँस चाहियो कि लाज चाहियो कि, नत्र हुँदैन। हामीले यहाँ घरमा रोएर चिच्याएर बच्चाहरू कस्तो गरेका छन्, मेरो बाबा चाहियो, म बाबा बिना बाँच्नै सक्दैन पनि मेरो छोरीले भन्न लाग्छ। यस्तो हुन लाग्छ, अब म के गरौँ, यस्तो अप्ठ्यारो मलाई लाग्नु भएको छ। सबै मेरो छोरी त पुरै बेहोस हुने पनि यस्तो हुन लाग्छ। अब त्यही भएर छिटोभन्दा छिटो मेरो श्रीमानलाई सकुशल उद्धार गरिदिनु होला भनेर म भन्न चाहन्छु। त्यो टेनो खोजेर पनि जसरी पनि ठेकदारले पनि मलाई थाहा छैन भन्छ रे, त्यो थाहा नपाए त्यो टेन्डर लिएर पनि थाहा छैन भन्नु लाग्छ। त्यो कस्तो ठेकदार हो, काम गराउने त्यहाँ छिटोभन्दा छिटो त्यो खोजेर पनि त्यो पट्टा लगाएर पनि जसरी पनि हामीलाई श्रीमान चाहियो।
2: सुरुङ भित्र आफ्नो मान्छे बसिबस्छन्, आजसम्म त्यो ठाउँमा मान्छे पुगेको केही छैन। हामीले फोन गर्दा पनि भन्छन् त्यो सुरुङ भित्र मान्छे जीवितै छ, तर हामीलाई कि त सरकार हामीलाई लाज दियो कि त हामीलाई साथ दियो मात्रै दियो भन्ने छ। कि त हाम्रो मान्छेलाई त्यो ठाउँमा पुग्न वातावरण मिलाइदियो भन्ने मेरो आग्रह छ। किन ढिलाइ गरिरहेको छ टिकापुर नगरपालिकाले, किन आजसम्म हाम्रो सुनवाई नगरेको भन्ने म, किनकि पीडित मान्छेको बिचारा कसैको घरमा चुलो पनि छैन, बसेको बच्चा छोराछोरी भोक भोकै बसेका छन्। आजसम्म हामी किनिँदै छौँ तर हाम्रो कुरा किन सुनेको छैन? आजसम्म यो नेपाल सरकारले के हेरेर बसेको छ? आजसम्म हाम्रो कुरा सुनेकै छैन। हाम्रो भाइहरू खोसेका छन्, हाम्रो दादाहरू खोसेका छन्, हाम्रो काकाहरू खोसेका छन्, त्यही सुभित्र आजसम्म एकजनाको उद्धार भएको छैन। हामी फोन गर्दा पनि भन्छ चिनिन्न, हामी यहाँबाट हामीलाई जानै दिन्न, तर त्यहाँबाट सिफारिस लिएर आउनुहोस् आफ्नो वाराबाट, तर वाराबाट जाने कसरी? यो सरकार हामीलाई किन आज दियो कि आजसम्म खबर छैन मेरो भाइको सानो बच्चा छ, मेरो माइतीले पनि एकदम दुखीमा छन्, किनकि किता हामीलाई सास किता हामीलाई लास। हाम्रो मान्छे शुक्रको केही समाचार सुन्न पाऊ, हामी त्यही नेपाल सरकारले छिटो भन्दा छिटो पहल गरिदिनुहोस्। हाम्रो कुरा सुनेर स्थिर थियो, आजसम्म हाम्रो घरमा चुलो बोलेको छैन। म त्यति भन्न चाहन्छु, अनुरोध।
0: यसै जनावरसँगै खोज खबरको अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। रसुवाबाड़ीमा सम्पर्कविहीन भएका टिकापुरका नागरिकका आफन्तले आफ्ना नागरिकको अवस्थाबारे जानकारी दिन माग। जानकी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा। सर्ने भन्दा नसर्ने रोगले बढ़ी समस्या गर्दै छवटा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त। सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर तारा दत्त भट्ट नियुक्त। र बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
22: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
22: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
22: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
22: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
22: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
22: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
23: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना पट्टा निपैना त
4: अधि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
23: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे के कत्रा सुघर बनाकन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
23: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम मैला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिका वडा नम्बर 1 टोल विकास संस्था त्यसैमा पनि साझेदारी वडा सञ्जाल टोल विकास संस्थाहरूको सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डितसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: नमस्कार, मलाई यहाँसम्म बोलाएर दुई शब्द बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद।
0: विशेष गरी आज म चाहिँ अहिले चाहिँ देश चाहिँ रसुवामा आएको बाढीले चाहिँ एकदम दुःखमा छ। यो दुःखको समयमा यहाँहरूले चाहिँ बाढी पीड़ितलाई थोरै भए पनि राहत होस् भनेर जुन राहतका लागि नगद रकम संकलन गरिराख्नु भएको छ नि टोल विकास संस्था मार्फत, यो चाहिँ यहाँ चाहिँ किन शुरू गर्नुभयो?
1: मैले शुरूआत किन गरे भन्दाखेरि चाहिँ हाम्रो टोल समाजमा दुई थरीका मानिसहरूको बसोबास हुन्छ। एक थरीका मान्छेहरूले स्वयं आफैले राहत चाहिँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्नुहुन्छ भने एक थरीले चाहिँ चाहेर पनि उहाँहरूसँग चाहिँ अब चाहिँ मन छ तर ठूलो रकम जम्मा गर्न सक्नुहुन्न, सानो रकम चाहिँ जम्मा गर्न खोज्दा उहाँहरूले चाहिँ कहाँ जाने कसरी गर्ने भन्ने कुरा चाहिँ बुझ्नु भएको हुँदैन। अनि त्यसैलाई मैले मध्यनजर राखेर यो हाम्रो धेरै दिन अगाडिको अभियान पनि थिएन, मात्र 3 दिन भयो, म अहिले चाहिँ 22 टोल विकास संस्थाको प्रतिनिधित्व गरिरहेको छु र मैले हरेक टोल विकास संस्थालाई मैले फोन गरेर पनि होइन एउटा चाहिँ ग्रुप गराएकी छु। ग्रुप मार्फत चाहिँ हामीले चाहिँ जति सक्छौ प्रत्येक घरमा पुगौं, 5 रुपियाँ 10 रुपियाँ जति उठ्छ हामीले शक्ति अनुसार चाहिँ आफ्नो गच्छे र क्षमता अनुसार र सो इच्छाले यदि पैसा उठ्छ भनेदेखि चाहिँ हाम्रो 16 गते ओडा सञ्जालको बैठक छ, त्यसैमा अब नगद लिएर आउनु होला र त्यसमा चाहिँ कहिले चाहिँ चाहेर पनि अब चाहिँ सहभागी हुन नसक्नु भएको र कसैको चाहिँ जुन 100 रुपियाँ जम्मा गर्न चाहनुहुन्छ भने उहाँ जो चाहिँ एउटा मजदूरी गरेर खाने व्यक्ति पनि पर्नुहुन्छ उहाँको लागि त्यो 100 रुपियाँ भनेको चाहिँ लाखौं बराबरको हुन्छ। उहाँले एक दिनको मजुरी कटाएर पनि अहिलेको यो विपदलाई मैले पनि मलामपत्ती लगाउने काम गर्छु भनेर जोडिनु हुनु भएको हुन्छ र त्यस्ता सबैलाई हामीले समेटेर एउटा ओडा सञ्जाल मार्फत चाहिँ कति रकम संकलन गर्न सक्छौ त्यो सबै बैठकमा लिएर आऊ र हामीले चाहिँ सबै रकम चाहिँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेछौ भनेर चाहिँ मैले एउटा मेसेज छोडेकी थिएँ। त्यसैलाई सबैले चाहिँ एउटा चाहिँ सुझावको रूपमा लिइदिनुभयो, म आज एकदमै खुसी छु। एउटा चाहिँ सामाजिक सञ्जालमा ग्रुपमा एउटा मेसेज छोड्दैमा एउटा विश्वासको साथ सम्पूर्ण टोलहरूले चाहिँ आज यति ठूलो रकम उठाउन सहयोग गर्नुभएको छ, यसमा मेरो भन्दा पनि सम्पूर्ण टोल विकास संस्थाको एकदमै महत्वपूर्ण भूमिका छ। उहाँहरू सबैलाई मैले यसै सामुदायिक एफएम मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु किनभने हामीले गरेको यो एउटा सानो सहयोग भए पनि यसले चाहिँ सायद अब मलामपत्ती लगाउनको लागि चाहिँ ठूलो काम चाहिँ पक्कै गर्नेछ।
0: जस्तो आज कति पैसा खातामा जम्मा गर्नुभयो त?
1: आज हामीले चाहिँ 12 टोल विकास संस्थाबाट 65,965 अनि फेरि एउटा प्रगति टोल विकास संस्थाले चाहिँ हिजो 24,000 उठाउनु भएको रहेछ। अहिलेको माहौलमा पैसा घर राख्न पनि अलिकति डरै हुनाले उहाँहरूले फेरि नेपाल ब्याङ्कको खातामा जम्मा गरिसक्नु भएको थियो र अनि एउटा फेरि नयाँ प्रगति टोल विकास संस्थाले चाहिँ क्यूआर मार्फत 34,505 रुपियाँ चाहिँ पठाइसक्नु भएको रहेछ। उहाँले चाहिँ 34,505 रुपियाँ क्यूआर मार्फत पठाउनु भयो र अनि फेरि केही अब चाहिँ टोलमा बस्ने चाहिँ घरहरू छोत्नु भएको रहेछ उहाँहरूबाट पनि उठाएर लगभग 11-12 हजार कति चाहिँ लिएर आउनु भएको थियो। टोटल उहाँहरूको चाहिँ 24,000 रकम थियो अनि त्यसरी गरेर चाहिँ हाम्रो चाहिँ जम्मा 1,24,910 रुपियाँ प्रधानमन्त्री उद्धार राहत कोषमा चाहिँ जम्मा भएको छ।
0: 3 दिनमा राम्रो पैसा उठेछ?
1: हजुर, 3 दिनमा चाहिँ अब जे होस् अब राम्रै पैसा उठ्यो भनौँ। यति बेला चाहिँ अब चाहिँ हाम्रो नागरिकहरू पनि अब मेरो पनि एउटा चाहिँ सरकारप्रति चाहिँ केही दायित्व छ है भन्ने खालको चाहिँ भावना चाहिँ सबैमा देखियो।
0: रकम संकलनमा चाहिँ नागरिकको सहभागिता चाहिँ यहाँले राम्रो पाउनुभयो?
1: एकदमै राम्रो पाए।
0: यो खास गरी जुन नगद रकम राहत नगद राहतका लागि रकम उठाउनु भयो नि, जस्तो कुन कुन क्षेत्र अथवा चाहिँ जस्तो नगद संकलनमा जाँदाखेरि चाहिँ नागरिकहरूको प्रतिक्रिया कस्तो थियो अथवा चाहिँ अब जस्तो खास गरी छ नि कतिपय ठाउँमा चाहिँ किन माग्नु पर्यो किन उठाउनु पर्यो भन्ने कुराहरू पनि आउँछ नि?
1: मैले चाहिँ अब सबै टोलमा त म चाहिँ पुग्न भ्याएन होइन, म आफ्नै टोलमा चाहिँ म चाहिँ हिँड्दै गर्दाखेरि चाहिँ उहाँहरू एकदमै खुसी भएर ओहो नि हामी त जे होस् एउटा सरकारलाई पनि सहयोग गर्न पायौं भन्ने खालको चाहिँ अभिव्यक्तिहरू

0: पाउन् उनीहरूको उद्धार होस् भन्न चाहन्छु। त्यस्तै गरी हाम्रा 33 जना दाजुभाइहरू पनि अहिले चाहिँ रसुवाको बादीमा पर्नु भएको छ, उहाँहरूको पनि छिटो भन्दा छिटो सकुशल उद्धार होस् र उहाँहरूलाई पनि अब चाहिँ जुन यो रकम संकलन भएको छ, अझ मैले त खास गरी टिकापुरमा संकलन भएको यो राहत चाहिँ नगरपालिकाले पहल गरेको भए यो रकम उहाँहरू फर्केर आउँदा उहाँहरूलाई पनि लगानी गर्न सजिलो हुन्थ्यो, उहाँहरूको उद्धार हुन्थ्यो जस्तो चाहिँ मलाई महसुस हुन्छ लाग्छ।
1: यो जनप्रतिनिधिको बीचको तालमेलका कारण चाहिँ यहाँहरूले चाहिँ पालिकालाई दिन चाहेर पनि दिन सक्नु भएन, त्यही नै हो।
0: अहिलेको चाहिँ जुन यो जनप्रतिनिधिहरूको अब चाहिँ आपसमा तालमेल मिलिरहेको छैन, उहाँहरूले चाहिँ यस्तो खालको चाहिँ अब चाहिँ त्यस्तो कार्यक्रम पनि कुनै ल्याउन सक्नु भएन। हामीले नगरपालिकालाई अब विश्वास गरेर दिने थियौं होला, तर हामीले अहिले चाहिँ त्यो खालको चाहिँ वातावरण नभएपछि हामीले सिधै प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्नु पर्यो।
1: अनि यो यस्तो महान कार्य गर्न पाउँदा तपाईँलाई कस्तो लागेको छ?
0: मलाई त आज एकदमै खुसी लागेको छ। मैले आज बिहानदेखि खाना पनि खाएको छैन। अब मैले कार्यक्रम अब चाहिँ यसरी चाहिँ उठाउन त शुरूआत गरे, मलाई अब कतै आरोपहरू पनि आउने हुन् कि भन्ने खालको चाहिँ फिल भएको थियो, तर मैले आरोप पाउने ठाउँमा एकदमै प्रोत्साहन पाए, म एकदमै खुसी छु।
1: यो टोल विकास संस्थाहरूले जुन अहिले पछिल्लो समय चाहिँ जुन खालको काम गरिराख्नु भएको छ नि, आफ्नै टोलमा पनि समस्यामा परेकालाई सहयोग गर्ने, आफ्नो ठाउँ आफै बनाऊ भन्ने खालको अभियान, सरसफाई, यो विभिन्न खालको कामहरू गर्नुभएको छ नि, यसले चाहिँ जस्तो समुदाय बीच, टोल बीच चाहिँ कस्तो खालको सम्बन्ध स्थापित गर्छ?
0: यसले एउटा के कुरा सिकाउँछ भनेपछि चाहिँ हामी सरकारमुखी नभएर कर्तव्यमुखी पनि बनाऊ। जस्तो हामी टोल सरसफाई चाहिँ आफ्नो टोल आफै सरसफाई गरौं भन्ने अभियानमा लागिरहेछौ, अनि यसरी आपतमा परेकाहरूलाई चाहिँ सहयोग गरिरहेका छौं। यहाँ धेरै टोलहरूले धेरै काम गर्नुभएको छ। जस्तै टोलमा चाहिँ कतै क्यान्सर पीड़ित हुनुहुन्छ भने उहाँहरूलाई पनि टोलले पैसा उठाएर सहयोग गरिरहनु भएको छ। हामी धेरै टोलहरूसँग चाहिँ एकै ठाउँमा बसेर चाहिँ छलफल गर्दाखेरि चाहिँ कसैले चाहिँ एउटा चाहिँ हाम्रो यो गौशालामा चाहिँ टोलबाट चाहिँ पैसा उठाएर चाहिँ पनि त्यहाँ नुनदेखि लिएर खानेकुराहरू सहयोग गर्नु भएको रहेछ। कसैले चाहिँ एउटा आफ्नो टोलका चाहिँ उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाण पत्र दिएर पनि उहाँहरूलाई हौसला दिनुभएको रहेछ। र कुनै टोलले चाहिँ आफ्नो टोलमा भएको एउटा राम्रो किसानलाई हौसला बढ़ोस् भनेर प्रमाण पत्रहरू दिएर पनि सहयोग गर्नु भएको रहेछ। यसरी एक आपसमा अब टोलहरूसँग चाहिँ सम्बन्ध राख्दै गर्दा हामीले नसिकेका कुराहरू पनि अरू टोलहरूबाट सिक्ने अवसर पाइएको छ।
1: हुन्छ, यहाँलाई धन्यवाद।
0: धन्यवाद यसरी सामुदायिक एफएममा बोलाएर दुई शब्द बोल्ने अवसर दिनुभएकोमा।
1: हवस् त, कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै। म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊं।
1: टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
8: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
7: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
8: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
7: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: आरएनला सुन चाँदी पसल बलभद्र चौक टीकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्ला
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरौला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको दुई स्थानमा मध्यम वर्षा भएको छ भने आज।
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवत यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लव डाँडा शिर खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झोलुङ्गे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोस्ती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोसी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भएका थोरै स्थानमा चाहिँ मेघर चटाइसै कम वर्षाउन देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मध्य प्रदेश कोस्ती र सुदूरपश्चिम प्रदेशको तराई भएका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा देखिएको छ। आज साथै त्यसरी कोशी बागमती र गण्डकी रूप हिमालय पहाडी भूभाग तथा लुम्बिनी रूप पहाडी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तपाईँको देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी भाडीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनको साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कोपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
0: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बसेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने।
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याज को फिरता लिनुभए त एनसेल प्याक किन्नुभए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अंडा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातमालो गर्दैछौं अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप
0: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ
10: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
12: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
11: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
11: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी

0: प्रिंट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिंगर प्रिन्ट भयो, त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डीएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबुआमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन सबहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ। र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डीएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौ, भण्डारण गरेका छौ, सुरक्षित रूपमा राखेका छौ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
1: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाई छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
2: मृत शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी कनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ संस्था सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ। तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसेकम सेफ छ, त्यो उहाँले दियो भने पक्कै त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न, एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रहरूमा उहाँहरूले चाहिँ पानी जाने रोगको सम्भावना नहुँदैन।
1: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, चोलुङ

0: यो पुल भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा नुवाकोट धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी डाकिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारेको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही भदौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825377272।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864274383।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868404।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41। महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक टिकापुर कैलाली, संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 9844-40-19।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही भदौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कतै भूख छे
1: कतै बाढी
2: कतै पहिरो जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
3: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
2: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन् जस्तै स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला
5: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी
6: हरेक भ्रूणले जीवितै जन्म नपाउने जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो हरेक बुबा आमा अभिभावक शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं
2: सामुदायिक रेडियो टीकापुर एफएमद्वारा जनहितमा जारी सन्देश

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101।
6: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचना बीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
7: राज्य कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
6: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
8: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेडिकल अस्पतालमा त्यो कामहरू शुरू भएको छ।
6: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
10: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामीले त्यो ठाउँमा पुर्याइदिन्छौँ र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेछ।
9: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका सयौं व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 जनाको ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 जना रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिदा उनीहरू मारिएका हुन्। 5 दिनदेखिको लगातारको ड्रोन हमलापछि राति 2 बजे बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डेला एस्प्रियाले गत महिना उनिसतमा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 जना मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डेला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 जनालाई नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चीनी अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 महिनामा चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1,000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
10: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
6: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने
10: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कतिसम्म हाम्रो गल्ती भयो होला, कतिसम्म हामी पुग्न सकेनौँ होला। राज्यसम्म त सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो 3 दिन 4 दिन जति चाहिँ हामीले आशा बोकेर भने हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
6: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1,066 जनाको शव फेला परेको छ। अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी
8: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेरिक अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सम्मिलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै केही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढ़ाउँछ।
6: सरकारले पहिचान नभएका शवहरूलाई जमीन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4,606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्री राम नेउपाने:
11: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20

0: टनल को मुख चाहिँ हामी पहिले ओपन गरेउ तर मुख ओपन गरेर भएन त्यसभन्दा डाउन स्ट्रीम को जम्मै बौलरहरु नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन त्यसकारणले हामीले सीधा टनल को फेस को अगाडी पट्टी को भाग में मेदो र गेग्रेन लाई हामीले एक्सकेभेसन गरेर बाहिर फाल्दै छौं त्यो सिद्धिएपछि मोस्ट प्रोबेबली अहिले सम्मको हिसाबले बेलुकी सम्म हामी भित्र खोल्न सुरु गर्छौं सुरुङ भित्र चाहिँ मुखमा मेदो मात्रै छ त्यहाँ रुख काटेको ठूला ठूला काठका मुढाहरु ठुटाहरु आएर ब्लक गरेका छ सुरुङलाई त्यो हामीले निकाल्यौं त्यो काठले ब्लक गरेको हुनाले ठूलठूलो बौलर भित्र गएको छैन मेदो र सानसानो गेग्रेन मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले
1: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला त्यहाँभित्र कति मिटर लामो चुरुङ हो त्यहाँ
0: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ त्यहाँ गएर बसेको अवस्था हुन सक्छ
2: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपाने सञ्जय ढकालसँग कुरा गर्दै बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्
3: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ किनभने त्यसको जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन् त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वाच आउट छ तिनीहरू चाहिँ अहिले आउन सक्दैन अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलि चारो आउन सक्छ किनभने टावर हाउस केही पनि भएको छैन त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ
1: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखेका छ त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान् के अनुमान गर्न सकिन्छ
3: सुरुङभित्र ठुलो पावर हाउसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा त्यो भित्रै लक हुने हो कोठा कोठामा लक हुने हो सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन सुरुङभित्रको पावर हाउस भित्रको कोठा कोठामा हुन्छ भित्रै मात्रै मान्छे भेटिन्छ त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ धेरै प्रयास भइरहेछ त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन
1: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्
3: होइन भागेर जाने होइन बस्ने नै पावर हाउस हो त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ
1: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ कोरियन पनि आएको भन्ने मिलिन्छ उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ खाँचो के छ त्यहाँ खासमा
3: म्यान पावरले मात्रै पुग्दैन किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्युटीमा आएको भए ऊ गर्न सक्छ अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलिक ढिलो भएको हो छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुपर्छ
1: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो
3: यो त ठुलो डिजास्टर हो यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ यहाँ अब पावर हाउस कसरी बनाउने सेफ्टी मेजर्स कसरी लिने त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन हेडोक्स कसरी डिजाइन गर्ने होइन सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ पावर हाउसभित्र किन मान्छे बस्ने बाहिरैबाट अपरेसन गर्ने सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ त्यो टेक्नोलोजी त जानु पर्यो होइन हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन् त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ
1: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला होइन
3: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टर

0: को प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
1: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइव पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डुसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
2: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिण्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ।
1: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
4: आरएनला सुनचाँदी पसल बलभद्र चौक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
5: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864704383।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुनचाँदीका गरगहना बिन रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यसै टिकापुर।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, सञ्चालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट

0: 28 उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: ल यति छिटो आमा बन्न लागेको त सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। जन्म पर्यो जस्तै लाग्छ।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेप यहाँलाई स्वागत छ। खबर संक्षेप वार्तालाप चौधरीको नमस्कार। रसुवा बाढ़ीमा सम्पर्कविहीन भएका पीड़ितका आफन्तले टीकापुरमा भेला भएर आफ्नो नागरिकको समेत अवस्थाको बारेमा जानकारी गराइदिन माग गरेका छन्। बेपत्ता भएका नागरिकका परिवारले सरकारलाई जे जस्तो अवस्थामा भए पनि जानकारी पाउनुपर्ने माग राखेका हुन्। टीकापुरकी कल्पना र रिता चौधरीका बुवा बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। तीन भाइ बहिनी मात्रै रहेका कल्पनाकी आमा पनि हुनुहुन्न। कमाउने एकमात्र बुवाको खोजी गरिदिन कल्पनाको अनुरोध छ। टीकापुरकै मीना चौधरी पनि कमाउने मानिस नभएकाले छिटो खोजी गरिदिन माग गर्नुभएको छ। उहाँहरूले एक हप्तादेखि आफूहरू परिवारका सदस्यहरूको पर्खाईमा रहेको बताउँदै सास वा लास जे भए पनि आफूले पाउनुपर्ने गुनासो गरेका छन्। बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन भइरहेको छ। आज टीकापुर नगरपालिका वार्ड नम्बर 1 साझेदारी वाड़ा सञ्जालको समेत नगद रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको छ। साझेदारी वाड़ा सञ्जालको 1,24,910 रूपियाँ समेत वैदिक प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डितले बताउनु भएको छ। आज बसेको साझेदारी वाड़ा सञ्जालको बैठकमा 12 तोल विकास संस्थाबाट रकम संकलन गरी जम्मा गरिदिएको हो। सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवी सहितको 6 विश्वविद्यालयमा रजिस्टर नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको समेत सिफारिशमा शिक्षा अध्यक्ष र रजिस्टर नियुक्त गर्नुभएको हो, जस अनुसार

त्रिभुवन विश्वविद्यालय को शिक्षा अध्यक्ष समेत प्राध्यापक डाक्टर अंजना शर्मा, अंजना महर्जन सिंह र रोहित शर्मा समेत रविन्द्र सेवाकोटी नियुक्त हुनुभएको छ। सेवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ। जानकी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 का लागि सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा भएको छ। समीक्षा गोष्ठी सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले स्वास्थ्य सेवा नै नैसर्गिक अधिकार भएको बताउनु भएको छ। जानकीमा स्वास्थ्यका क्षेत्रमा सुधार गरिएको बताउँदै पछिल्लो समयमा पालिकामा नसर्ने रोगको संख्यामा वृद्धि भइरहेकाले नसर्ने रोगलाई विपदसँग समेत जोड्न आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितमा परि मृत्यु हुनेको मध्ये 1003 जनाको शव फेला परेको राष्ट्रिय विपद परीक्षण विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणद्वारा सार्वजनिक मंगलबार दिउँसो 1 बजेको अध्यावधि अनुसार रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुमा 38, नवलपरासीमा पूर्वमा 216, नवलपरासी पश्चिममा 170, चितवनमा 321 शव फेला परेका छन्। बाढ़ीमा समेत अझै 3916 जना सम्पर्कविहीन छन् भने जम्मा हालसम्म समेत 11884 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। र रसुवाको भोटेकोशीमा 10 भदौमा गएको बाढ़ीको सम्बन्धमा राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी सम्बन्धी बाढ़ीको सम्बन्धमा मंगलबार बैठकमा विशेष प्रस्ताव समेत राखिएको छ। उक्त प्रस्ताव सभाले पारित गरेको हो। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानी हार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मंगलसूत्र, बाला, औठी, चापकी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली, सञ्चालक सामुएल सुनार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
4: ल, यति छिटो आमा बन्न लागेको त?
5: भाग्यो

0: 真的放不进去了。तो अब समा बनी समा सकी न सकी सभी काम करने पर सा तो कारण था अपनी काम करने विदेश आने वाला के करने के न करने के ही था जेना तो जन्म पर ही जैसे लाता
1: जिससे राम लो पढ़ने मेरे साथी बाल विवाह करे रा अपने वर्तमान र भविष्य दुबे अन्योल में पारी 20 वर्ष मुनि हमें कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
4: कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो सुन्नुभयो महाराज भगवान परमात्मालाई 56 कोटि यदुवंशी 3,88,00,000 आचार्य पद अब यो कसरी छोड्नु यिनलाई बडो गाह्रो भयो यिनलाई मार्न पनि नहुने मराउन पनि नहुने लैजान पनि नहुने ल्याउन पनि नहुने के गर्ने बडा समस्या भयो अनि कठिन पर्यो र भगवान परमात्मा अब के गरौं भन्दै हुनुहुन्थ्यो परमात्मालाई निन्द्रै लागेन अब निन्द्रा किन लागेन भन्दा खै कसो कसो मलाई प्रभु निन्द्रा लागेन भन्नुभयो निन्द्रा कसलाई लाग्दैन चोर्न पाएन हुन्थ्यो भन्नेलाई निन्द्रा लाग्दैन चोरी हुन्छ कि भन्नेलाई पनि निन्द्रा लाग्दैन पर्खनु पर्ने समय भयो भने पनि साह्रै निन्द्रा लाग्दैन कहिले आउला भने पहिला पहिले हेरेर बसिरह अनि यसै कारणले मेरो महाराज परीक्षित अनि ड्युटीमा बसेका सिपाहीलाई निन्द्रा लाग्दैन रोगले ग्रस्त पारेकोलाई निन्द्रा लाग्दैन परीक्षाका घडीमा विद्यार्थीलाई निन्द्रा लाग्दैन अरूलाई किन निन्द्रा लाग्दैन भन्दा खै कसो कसो निन्द्रा लाग्दैन भन्न लाग्नुभयो भगवान भन्नुहुन्छ अब मलाई निन्द्रा छैन मेरो प्राणी अब मलाई निन्द्रा छैन मेरो

0: महान कहाँ जाओ मने रुणमय को थियो धंधा न माना महाराज परीक्षित फणे रहे। राजा परीक्षित को परमा सुखदेव स्वामी ने आज्ञा गर्नु भो अब कई बल्य भक्ति को लक्षण म यहाँलाई म बताएं। अब परमात्मा ने दसव स्कंद संपन्न गर्नु भो अब यह पृथ्वी में कसरी उद्धार करने पृथ्वी को भार उद्धार को निमित्त गंभीर सोच परमात्मा राख्ते हुए बक्षन से भन्ने सम्मन को कथा यह सद्यबाट
1: श्रीमान महापुराण को
0: महाराज परीक्षित एकादश स्कंद को पहिलो अध्याय राजा परीक्षित सुखदेव बताउनु हुन्छ। श्री पादराणी रूपाच अब दुई आंखा को बीच में एकादश स्कंद कृत्यम दैत्यवदम कृष्ण सराम यदुवृत भूवो बतारदम भारम जबिष्टम जनयन कलिम। अब राजा परीक्षित सुखदेव भन्नुहुन्छ एक दिन के भएछ भनेदेखि महाराज भगवान कृष्ण का दस भाई छोरा शिकार खेल्दै पिण्डारक तीर्थ गएको तर त्यतिखेर एउटा दसवटा ऋषि बसिरहनु भएको रहेछ पिण्डारक तीर्थमा। कुन कुन भनेदेखि पहिला जब विश्वामित्र असित कण्ड दुर्वासा भृगु अंगिरा कश्यप वामदेव अत्रि वशिष्ठ र नारद सारा बसिएको बेलामा पाल्नुभयो अनि परमात्मा जगत का मालिक हो त्यहाँ सम्मान भो तुति बिन्ती भो ध्यान भो मनन भो कृतन भो सारा सम्मान गरदले प्रार्थना गरे अनि त्यसैकी पछाडि राजा परीक्षित त्यसै समयको बीचमा अब दस भाइले गएर हेराएछन् के भनेदेखि यिनले के पाउँछन् भनेर छोरा मान्छेलाई छोरी मान्छे बनाएर हेराउन गएको यिनले के पाउँछन् यी हाम्री बहिनी हुन् यिनले के पाउँछन् सबभन्दा पल्लो छेउमा बसेछन् लाजले ऊ उता बसेछन् यता हेरेर पछेर ओढेर ल यिनले के पाउँछन् छोरो पाउँछन् कि छोरी पाउँछन् एउटा पाउँछन् कि दुईटा सजिलो छ पाउने हो कि असजिलो छ पाउने हो लौन यसपालि पाउने छन् के पाउँछन् लौन भनिदिनुहोस् के पाउँछन् यिनले भन्दाखेरिमा मेरो महाराज खै के भन्ने बड़ा समस्या पर्यो। ऋषिहरूले यसो विचार गरे छोरा मान्छेलाई छोरी मान्छे बनाएर त्यस्तो बनाएर पो ल्याएर चाहिँ भजियाहरूले त ऐना बट्टा सिन्दुर धाव काइयो चुरा पोते सब टन्नै मुखा के हो रातो नि लागो लाउँछन् नि त नि अहिले हाल्दा जस्ता पनि देउवाट जाने जस्तो बुढी पनि दलेर बसिरहेछ कपालमा कालोसम्म दल्दै थिए या त रातो पनि दल्न थालेका छन् राम्रै भयो ठिक छ र यदि भइसकेपछि आखिरमा अब गएर सारा सम्पूर्ण गरेर हेर्दाखेरिमा त छोरा मान्छेलाई छोरी मान्छे बनाएर पो ल्याएको रहेछ धिक्कार जन्म अब के गर्ने होला हे ईश्वर म दङ्ग परे ल ठिक छ तपाईँको छोरो पनि हुँदैन छोरी पनि हुँदैन एउटा पनि पाउन्न बहिनीले दुईटा नि पाउन्न के पाउँछ त हाम्रो बहिनीले भन्दाखेरिमा 56 कोटि यदु वंशीको संहार गर्ने एक हातको फलामको मुसल पैदा हुन्छ भन्ने श्राप दिए नभन्दै गएर साडी खोल्दा एक हातको फलामको मुसल गन्द्रङै लड्यो अब बुबाले गाली गर्नुहुन्छ भनेर घोटे पिण्डारक तीर्थमा गएर याराका भन्ने दुईपट्टि धार भएको झार बन्यो सानो शिव जत्रो बाँकुरो फुत्त फाले त्यसलाई कन माछाले निल्यो त्यही टोक्रो जब भोलि माझीले पाएर जरा बेलालाई दियो त्यही टुक्रोले भगवान कृष्णलाई बाण हानेर मार्नेछ अनि भगवानले यही किसिमले ठिकै छ भनेर चित्त बुझाउनु भयो। महाराज गङ्गाजीको किनारमा आज उल्का भएको गङ्गाजीको किनारमा आज उल्का भएको यदु कुलको संहार गर्न मुसल पैदा भयो।

0: महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो गंगाजीको किनारमा यस किसिमबाट यो प्रकरण हजुरलाई मैले बताए हो बाँकी अंश के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूत्र नैमी सारण्य क्षेत्रमा श्रीमद् भागवतको महिमाको वर्णन बताउनु भयो। अब निमिनाम गरिएको राजा र जनक राजाको पिताजी निमि राजाको र ऋषभदेव प्रभुका नौ भाइ छोरा भागवत धर्म जान्नेको वर्णनलाई वसुदेवले नारद ऋषिसँग मेरो छोरो को हो भनेर सोधिएका प्रश्नका उत्तर यिनै प्रकरणले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको
0: सुखदेव स्वामी आज्ञा गरिबक्सन्छ। सुन्नुभयो राजन परीक्षित, यसै प्रसंगको बीचमा अघि के भएछ भन्नुहोला भनेदेखि कृष्णचन्द्र परमात्मा अब भागवत धर्म भनेको के हो नारद ऋषिले आज्ञा गर्नुभएको छ वसुदेवसँग, अनि अर्को कुराको प्रश्न गर्नुभएको छ वसुदेवले नारदसँग, अनि निमि राजाले जम्मा नौ भाइ ऋषभदेव भगवानका छोरा कवि हरि अन्तरिक्ष प्रबुद्ध पिपलायन दुर्मिल चमसकर भाजनसँग भागवत धर्म भनेको के हो, भागवत धर्मको मूल मन्त्र के हो भनेर सोद्धाखेरिमा काय नवाचा मन सुन्द्रवा बुद्ध्यात् मना वा निश्रित स्वभावात् करोति यत् सकलं परास्मै नारायण यति समर्पये तत् जाने छ जाने अहिले सोच्दैन भन्ने बेलामा जाने होला। आखिरमा अब यो भनेको के हो, काय भनेको शरीर, मन भनेको मन, वचन भनेको वाणी, इन्द्रिय भनेको आँखा कान नाक जिब्रो र छाला र कर्म इन्द्रिय पनि, काय नवाचा मन सुन्दर बुद्धि भनेको बुद्धि, आत्मा भनेको भगवत भक्ति, स्वभावत भनेको लागेको बानी बेहोरा, प्रकृति भनेको जब भई परि आउने कुरा, जति जे जे जब मैले गरेको छु र देखेको छु त्यो चाहिँ मैले भगवान नारायण यति समर्पये तत् भगवान म अर्पण गरे, त्यही हो काय नवाचाको अर्थ भन्ने गरे चाहिँ छैन, काय नवाचा भए निवाचा नभए निवाचा भन्ने गरे होला नि, काय नवाचाको यस कारणले अब संसारमा उहाँले सुन्नुभएको छ भागवत धर्मको मूल सिद्धान्त र भगवत भक्तिमा प्रेम कसरी हुन्छ भनेर सोद्धाखेरिमा मेरो राजा आशा र संग्रह छोडेर चित्त भगवानमा अर्पण गरेपछि भगवत भक्तिमा चित्त जान्छ, यही हो। अनि अर्को कुरा फेरि सुन्नुभयो जागृत सुसुप्ति र सुस्वप्न यो तिनै अवस्था कन मायाको हो भनेर निर्णय गर्नुभयो। जागेका बेलामा धेरै पैसा आउँछ, हामीसँग घर छ, हाम्रो गाडी छ, हाम्रो घोडा छ, तब हाम्रा सब जाय जेथाहरू छन्, हाँडो बाँडोहरू छन्, गहना गुरियाहरू छन्, तर सारा त्यो निदायका बेलामा त्यो समाप्ति हुन्छ, निदायका बेलामा छुट्टै संसारको सपना देखिन्छ, फेरि लाखा लाख रुपियाँ प्राप्त हुन्छ, बिउजेपछि त्यो सपनाको सम्पत्ति समाप्ति भयो, निदाएपछि बिउजेको बेलाको सम्पत्ति समाप्ति भयो, दुइटै सपना नै रहेछ मेरो महाराज, अहिले भएको सपना लामो सपना, हिजो बेलुका देखेको छोटो सपना, सपना त सपना किनभने दुइटै साथमा नजाने भएको कारणले राजा परीक्षित यो हाम्रो होइन केही भन्ने कुराको निदो गराउनु भयो। आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि।

भगवान परमात्मा इस किसिमबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो र निमिनाम गरेका राजाका राज दरबारमा पूजित भएका नौ भाइ जोगी छन्। ती नौ भाइवटा योगी जो छन् तिनीको हरि कवि अन्तरिक्ष प्रबुद्ध पिपलायन द्रुमी र चमसकर भाजना आदि गरिएका भाइहरू छन् महाराज परीक्षित। अब त्यसमध्येमा उत्तम प्रकारबाट जागृत सुसुप्ति र सुस्वप्नको व्याख्या गर्नुभएको छ। जागृत ब्यौजेको टाइम, सुसुप्ति सुतेको टाइम, सुस्वप्न अर्थात सुतेका बेलामा स्वप्न देखेको टाइम, यो तिनै समय जो छ यो चाहिँ जब काम छैन यो तिनै समय। स्थान तुरिने स्थान अवस्था जो छ स्तुरीय स्थान, जुन बेला आध्यात्मिक आदि दैविक र आदि भौतिकबाट तीन काललाई उछिनेर अगाडि गएको हुन्छ त्यही बेला नै उत्तम समय हो। त्यो उत्तम समय भनेको कुन बेला हो? जुन बेलामा चित्त भगवानमा गएर लाग्छ, जागृत अवस्थाले सुसुप्ति र सुस्वप्नलाई जितेर केवल परमात्मामा गएर चित्त वृत्ति भएको हुन्छ, त्यही बेला नै सही मार्गमा सही सन्देशमा सही ठाउँमा सत प्लस चित प्लस आनन्दमय कोषमा प्राप्त भएर सचितानन्दमा प्राप्त हुन जान्छ। त्यही सत्य समय हो। त्यही समयलाई ध्यानमा राखेर आफ्नो कर्तव्य माथिको अवस्थालाई बिल्कुल विचलित नभइकन जसले काम गर्यो त्यो नै परम गति प्रदान हुन्छ भनेर आफ्ना प्यारा साथी यस किसिमबाट सारा सम्पूर्ण राजाहरूलाई आज्ञा गरिबक्छु। भागवत भक्तिको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे राजन, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन सोद्धा। परमात्माको महिमा ईश्वरको महत्वको बारे सारा प्रकाश पार्दै ल्याउँदा भगवानका धेरै अवतार भएका छन्। त्यो धेरै अवतार मध्येमा कुन कुन अवतार छ भन्ने विषयमा मत्स्य कुर्म बराश्च नरसिंहश्च वामन रामो रामश्च कृष्णश्च बौद्ध कल्कि तथैव च। यी कहिले माछाको अवतार, कहिले कछुवा, कहिले जब यसको सिम्बाट बराहा, कहिले सिम्ह, कहिले सानो मान्छे, कहिले ठूलो मान्छे, कहिले राजा, कहिले नेता, कहिले शान्ति, कहिले जब अशान्ति, यिनै हो। भगवानले पृथ्वी मण्डलमा साराको रक्षा गर्ने भएको कारणले अब सत्य युगमा सेतो वर्ण भएको भगवानको भजन गर्नु महाराज, त्रेता युगमा रातो वर्ण भएको भगवानको भजन गर्नु चार हात, द्वापर युगमा पहेँलो वर्ण भएको भगवानको भजन गर्नु, कली युगमा कालो वर्ण भएको भगवानको भजन गर्नु। वसुदेवजी तपाईँका छोरा नै कृष्ण हुनुहुन्छ, उहाँको मूल मन्त्र के हो भन्ने बारेमा अब तपाईँलाई प्रमाण गराइदिन्छु। ध्येयम सदा परिभवग्न मम विष्टदोहम तीर्थास्पदम शिव विरञ्चेन त्युम शरण्यम व्रतार्थयम प्रणत पाल भवाति पोतम बंदी महापुरुष ते शरणारविंदम त्यक्त्वा सुरे तेज सुरेशतराज लक्ष्मी धर्मिष्ठार्य वत्सका जगादरण्यम माया मृगम दैतमनिषित बन्ने धवात बन्दे महापुरुष ते शरणारविंदम। यही नौवडा भक्ति हो है त, यही नीति हो है। जसले जब मेरो महाराज काल इन्द्र मणिज्वल श्याम सुन्दर श्रीकृष्ण परमात्माको नाम उच्चारण गर्नाले मुक्ति, जसले आफ्नो मायामा परेकी सीता माईलाई पनि त्यागेर पर ब्रह्मा चित्त लगाएर ध्यानमा मग्न भयो, यस्ता परमेश्वर प्रभुलाई मेरो नमस्कार। सत्य युगमा सेतो वर्ण, कलि युगमा कालो, सत्य युगमा सेतो वर्ण, कलि युगमा कालो, माता पिता दुवैलाई चिनाई।

0: परीक्षित यही प्रकार बाट यहाँ मैले प्रमाण गरे अब बाकी हम सको लगी अब वसुदेव जी तिने नारायण कृष्ण तपाई का सुपुत्र हुनुहुन्छ भनेर भगवान को महिमा वसुदेव ने बताने भो निमी राजा का नौ भाई योगी पनी यहाँ बट विदा हुनु अब उद्धव र भगवान कृष्ण को सम्मात पट्टी को ध्यान आकर्षण कराउँदे हुनुहुन्छ भन्ने सम्मान को कथा यस अध्याय बाट
1: जय बोलो श्रीमान भावन महापुराण को
0: सुन्नु भो महाराज परीक्षित अब उद्धव लाई भगवान परमात्मा परमेश्वर बाट आज्ञा गरी बक्सु लौ त मेरो बाबु उद्धव भनेर मेरो नारायण उद्धव जी परमात्मा परमेश्वर वैकुंठ धाम सवारी होना आटी बक्सो तर उद्धव जी वैकुंठ धाम सवारी होना लगता खेल अत्यंत समवेदनशील रूप बाट रुदे रुदे उद्धव ले प्रभु का दुई पाऊ समातेर बिन्ती गर्नु भो भगवान हजुर कोसँग कता हो अर्कैसँग कुरा गरे जस्तो बुझिया यसो छाण बुद्ध हजुर को भावना मैले अन्तै बुझिया छु मेरो ईश्वर कता कता जलाशल उसको कुरा अंत बुझे करे जो बुझिया इस कारण मेरे भगवान मैं बुझ मैं चिन्न सकिन क्षमा राखी बोसु ईश्वर आज हजुरसंग मैं 125 वर्ष को पूर्ण आयु भो मैं कहाँ जाने ईश्वर माती हजुर क्षमा राखी बोसुस भन्दा बाबू उद्धव हो मैं परमधाम जाने बेला भो म वैकुंठ धाम पट्टी को प्रस्थान को निमित्त तैयारी छु तर तिमलाई एउटै कुरा म प्रमाण गर्दिन्छु राजा अब तिमी मसँग नबस अब तिमीले विदा हो भन्नुभयो म कहाँ जाने त प्रभु भनेर सोध्दा तिमीलाई गोपिनी को श्राप परेको छ भक्ति गर्न जानेको प्रेम गर्न नजानेको कारणले मसँग तिम्रो विदाई हुन आँटो अब रन हुँदैन भन्नुभयो मेरो प्रभु कहाँ जाम भनेर जाको छोडेर उद्धव भन्नुहुन्छ मैले घरै छोडे परिवार छोडे मेरा बन्धु वर्गादि कोही छैन न मेरो बाबा न मेरो आमा न मेरो बन्धु कोही नै नभएको कारणले मेरो ईश्वर अब मैले हजुरलाई कसरी जब कहाँ के गरौं मलाई रक्षा गरी बक्सोस् मेरो परमात्मा दयाको सागर हजुरलाई कोटे प्रणाम छ भनेर उद्धवजीले छोड जाने बेलामा परमात्माका दुई पाउमा समातेर हुँदा भगवान भन्नुहुन्छ बाबु उद्धवजी भोलि मेरो देहावसान हुने नै छ एक रातले तिमीलाई मैले ज्ञान दिनै पर्छ मेरो राजा प्रवास तीर्थमा तिमी धन्दा नमान भन्ने भगवानबाट आज्ञा गरी बक्सु अनि उद्धवजीले धुरु धुरु रुँदै प्रभुका चरणमा विन्ती गर्न लाग्नु भएको थियो भगवान भन्नुहुन्छ उद्धव मेरो प्यारो साथी यता सुन न उद्धव मेरो प्यारो साथी यता सुन न आजबाट सकियो मेरो

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छड्के तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न साइनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98 484 40 19।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98 11 67 38 87।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

ಕಾಮಸುಖದಂ ಕೇವಲಂ ಜ್ಞಾನಮೂರ್ತಿ ದ್ವಂದಾತೀತಂ ಗಗನ ಸದೃಶಂ ತತ್ಮಚ್ಛೇದಿರಚಂ ಏಕಂ ನಿತ್ಯಂ ವಿಮಲಚಲಂ ಸರ್ವಾದಿ ಸಾಂಚೀಭೂತಂ ಭಾವಾತೀತಂ ತ್ರಿಗುಣರಹಿತಂ ಸದ್ಗುರು ತಂ ನಮಾಮಿ ಭಾವಾತೀತಂ ತ್ರಿಗುಣರಹಿತಂ ಸದ್ಗುರು ತಂ ನಮಾಮಿ ವಿಕ್ರಮ ಸಂವತ್ 2083 ಸಾಲ ಭಾದ್ರ ಸತ್ರಕತಿ ಬುಧವಾರ ಭಾದ್ರ ಕೃಷ್ಣ ಪಕ್ಷಕ್ಕೆ ಷಷ್ಠಿ ತಿಥಿ ಸೆಪ್ಟೆಂಬರ್ 2 ತಾರೀಖ 2026 ನೇಪಾಳ ಸಂಮತ 1146 ಆಜಕ್ಕೆ ಯೋಗ ಶುಭ ಘಡಿಮ ಸಾಮುದಾಯಿಕ ರೇಡಿಯೋ ಟೀಕಾಪುರಿ ಎಫ್ಎಂ 101 ಮೆಗಾಹರ್ಟ್ಜ್ ದ್ವಾರಾ ಪ್ರಸಾರಣ ಹೊನೆ ಆಧ್ಯಾತ್ಮಿಕ ಜಾಗರಣ ಕಾರ್ಯಕ್ರಮ ಸುನಿ ರೇಖಾ ಸಂಪೂರ್ಣ ಆಧ್ಯಾತ್ಮಿಕ ಪ್ರೇಮಿ ಆದರಣೀಯ ಮಹಾನುಭಾವರು ಮಹಾದೇವ ಭಂಡಾರಿ ತರಫಬಾಟ ಕೋಟಿವಾರ ನಮಸ್ಕಾರ ಪ್ರಣಾಮ ಆದರಣೀಯ ಶ್ರೋತಾ ಮಹಾನುಭಾವರು ಆಜ ಪನಿ ಕೇ ಶಬ್ದಕ್ಕೆ ಸಹಾರಾ ಲಿಯರ ಯಾರು ಸಾಮು ಉಪಸ್ಥಿತ ಭಯಗೊತು ಸರ್ವಪ್ರಥಮ ಹುಂತ ಸಂಸಾರಮೈ ಛ ತರ ವಿಶೇಷ ಗರಿ ಹಾಮ್ರು ನೇಪಾಲ ಮಾ ಜೋ ಭೈರೇಕು ಬಡಾ ಭಯಾವಹ ಸ್ಥಿತಿ ಛ ಎಲ್ಲೈ ಸ್ವಯಂ ರ धैर्य धारण करने र बाकी जीवन कसरी अगाड़ी बढ़ाने इसको धैर्य धारण करने शक्ति परमात्मा दिउन् यही प्रार्थना यही बिन्ती छ। अब हम इस महीना में कृष्ण जन्माष्टमी तथा हरितालिका तीज आउँदै छ। त्यसमा अनेक किसिमको आफ्ना तरिकाले परमात्माको बारेमा चर्चा गर्ने उपासना गर्ने आदि कर्महरू रहने नै छन्। तर जबसम्म परमात्मा चाहे रामको रूपमा मानु चाहे कृष्णको रूपमा मानु चाहे गौतम बुद्धको रूपमा हामी मानौं साकार शरीर जति पृथ्वीमा लियो परमात्माले त्यसको रूपमा जे माने पनि अन्ततगत त हामीले हरेक कार्यमा भगवान कृष्ण कणकण बासी हुनुहुन्छ। अहिले शरीर रूपमा नभए पनि छन् भन्ने हामीलाई विश्वास धारण कसरी हुने त्यो प्रयत्न गर्नु जरुरी हुन्छ। त्यस्तै रामनवमी आउँछ, राम भगवानले संसारमा गरेका अनेक शुभ कर्महरू भक्तहरूलाई दर्शन दिएका भक्तहरूलाई शक्ति दिएका त्यस विषयमा र अहिले शरीर रूपमा नभए पनि कुन रूपमा हुनुहुन्छ त्यो हामीले जान्न जरुरी हुन्छ। त्यसैले बिन देखे मन मान त नै बिन मन माने प्यारो नै बिन प्यारो नहो बाबे भक्ति बिन भक्ति नै यहाँ पार नै जब देखा त गावा गावा त फल पावा। जबसम्म परमात्मा ईश्वरी कणकण वासी कृष्ण रमरूममा रमेको राम विश्वव्यापक विष्णु निरञ्जन निराकार शिव यिनी सबैलाई अन्तमा तपाई को हुनुहुन्छ शरीर होइन भनी उहाँका गुरूहरूले पनि सुखदेव स्वामीले भगवान शिवलाई वशिष्ठ गुरूले भगवान रामलाई सान्दीविनी गुरूले भगवान कृष्णलाई एवं प्रकारले प्रत्येक अवतारी पुरुषलाई तत्व ज्ञान दिनको लागि उहाँले पनि गुरु मान्नु परेको हो। पञ्चतत्वको शरीर लिएर संसारमा अवतरित भइसकेपछि आफै मात्रै अभिमानी नभई एक अर्कालाई गुरू मानेको इतिहास छ। त्यसैले हामीले भन्नुपर्दा सर्वप्रथम मार्गदर्शक मनको ढोका त्रिनेत्रको ढोका ज्ञानरूपी ढोका खोल्ने
गुरु बिना अरूले खोल्न सक्दैन, जसको अधीनमा जुन कर्म दिएको छ यस परमात्मा पारब्रह्महरिले, उसैले मात्र खोल्न सक्दछ, अरूले सक्दैन। जब भगवान कृष्णको अवतार भइसकेपछि परीक्षा गर्न पनि लागे मान्छे, भगवान कृष्ण कहाँ हुनुहुन्छ कहाँ हुनुहुँदैन, भगवान कृष्णलाई भेट्न जहाँ गए पनि उहीँ भगवान कृष्ण, जुन ढोकाको जुन घरको जुन महलको ठेगाना लियो उहाँ अझ भगवान कृष्णै हुनुहुन्छ। त्यसैले नारदानन्द र अनेक ऋषिमुनिहरू थाके, वास्तवमा कृष्ण त कणकणवासी, हामी एक घरमा बस्नुभएको होला, एकालाई दर्शन दिनुभएको होला भनेर त्यहाँ जान्छौं, भगवान कृष्ण जहाँ जान्छ त्यहीँ हुनुहुन्छ भनेपछि त्यसपछि थाके भगवान कृष्ण त कणकणवासी हुनुहुँदो रहेछ, भगवान कृष्ण त अनेक रूपमा आएर यस द्वापरयुगमा कृष्णको भेषमा आउनुभएको रहेछ भन्ने कुरा बल्ल थाहा भयो। अनि कृष्णप्रतिको निन्दा नफरत आदिलाई छोडेर भगवान कृष्णकी जय जय हुन थाल्यो। मान्छे जबसम्म पहिले कसैले स्वीकार गर्दैन, जब अद्भुत लीला देखियो त्यसपछि मानिस वास्तवमै परमात्मा रहेछ, परमात्मा हो, परमात्मा नभइकन संसारमा केही टिक्दैन, परमात्मा छ भन्ने विश्वास तब जान्छ। मार्गदर्शक बिना कसैले पनि गन्तव्य स्थानमा पुगेर जो लक्ष्य हो त्यो प्राप्त गर्न सक्दैन। यो शरीर क्याले बनियो त क्याले यो बनियो शरीर, यसमा क्यासी लबा सार छ, यसमा आफ्नो खटन छ छैन, यसले के लाभ मिल्ने रहेछ, सारा यी विषय आदिको र यसको सम्बन्ध कस्तो रहेछ, यस्तै खुब विचार हरदम गरे कृष्ण यसै गल्दछ। जो कृष्ण हो जो अनेक प्रकारको सोच हो त्यो धेरै धेरै जानेपछि कम हुन्छ। नारीका अति ऋतुकाल बाद नरको सम्भोग लिँदा हुँदा निस्केका रजर वीर्यबाट बनियो, कोही कालमा बुधबुधा फेरि मासु नसा, गिटी रगतको डल्लो हुँदै जन्म भो, जीवात्मा उस भित्र कर्मवशले घुसेर देही भयो। यो जीवात्मा त्यसभित्र पसेर त्यो शरीर तयार भयो त मानिसको जन्म तयार भयो। आकाश अग्नि वायु पृथ्वी पानी यो पञ्चतत्वको शरीर छ सबैको। कर्म बासका कलेश माताको अति साङ्गो र उदरमा यो जीव गई ठेल लिनु बिष्टा मूत्र खकारमा कुटिलिँदै सालालमा झेलिनु हरदम पिल्सिनु पेटका मुकुसले किरादीले टोकिनु नौ महिना त घोर कष्ट सहँदै त्यही गर्भमा रोकिनु यो 84 जन्मको फल हो। हरेक जन्म यस्तो किसिमको कष्ट होइरहन्छ, यस्तै दुःख सहेर बल्ल जब भो पैदा हुने कालमा तेर्सो भयो यदि जन्मला शिशु भने मिल्ला महाकालमा छोराले उही रेटी रेटी टुकुरा पारेर तान्नु परे त्यो बेला उस जीवको दुःख उहाँ को भन्न सक्ला, हरे त्यस बेलाको दुःख को भन्न सक्ला। यो शरीर त्यसै भनेको होइन,
शरीरलाई म भनेर मान्छेलाई अनेक अहम आइरहन्छन्। भइगयो जन्म सिद्धै भने पनि यसै त्यो साङ्गुरु योनिमा पर्दा छिर्नु प्रसुति वायु बलले धम्काउँछन् जुर्नीमा धक्का कोमल देहमा पर्न गई जो कलेश होला उहाँ सकला कोर बयान गर्न उसलको फर्केर आई उहाँ त्यो जन्म भइकन अर्थात जन्म भयो सुफल भयो भनेपछि त्यो कसैले पनि याद गर्न सक्दैन फर्केर आयो बाहिर बल्ल बल्ल र पनि यो घर संसारमा आदि ब्याज बियोको शोक झगडा पर्नको पर्नको धारमा आफ्नामा अनि आफूमा जति विपद दरिष्टे पर्दा यहाँ भोग्नु सम्झट पर्द पर्द ती दुःख सबै भन्दा सकिन्न कहाँ को भन्न सक्दछ। यो संसार असार सागर हुँदा गाह्रो छ पारै हुन नाना योनि मनुष्य पंक्षी पशुका 84 लाख छन् आफ्नै कर्म त आफ्नो बन्धन हुँदा यो जीव लजाउँदो हरदम कलेश सहेर योनिहरूमा घुम्दो छ डुल्दो सधो 84 लाख योनिमा मनुष्य जन्म भई उत्तम हो एउटै मानिस देह नै छ बढ़िया 84 लाखौं बीच यो भन्दा पनि धन्य उच्च कुल हो आचार धन मुख्य छ त्यो हो झन बढ़िया विचार छ जहाँ छन् धन्य विद्वान कुल साह्रै उत्तमता छ अनेक पाठ पढ्ने आचार वाचन कुल झन अनेक सत्यलाई खोजी गर्ने जुन कुल छ त्यो कुल धन्य हो पाओस् उच्च कुल देह त पनि आत्मा अनात्मा कन चिन्ने यतन देहको क्षणिकता जान्दैन जो हो जन कस्तै त्यो शत्रु सिपालु गुनिलो विद्वान भनियोस् तर व्यर्थै आयु बितेर जान्छ उसको रोला पछि धरधर उच्च कुल भनेर विद्वान भनेर सधैं पाठ पूजा मात्रै गरेर त्यो हुँदैन जबसम्म जानेन पहिले जान पछि मान परमात्मालाई चिन परमात्मा त कण कण बासी कसरी छ त जान्न कसरी सकिन्छ कसरी त्रिनेत्र खुल्छ तब मान्न सजिलो हुन्छ जानेकै छैन परमात्मालाई मान्ने कसरी हामी मान्छौ जान्दैनौ भगवान जान्छ भने त्यही दौड्छौ भगवान परमात्मा अविनाशी दुई चार छैनन् रूप अनेक परमात्मा एक परमात्मा त्रिलोकी नाथ एक चाहे चो राम भनौ चाहे मोहम्मद भनौ चाहे नानक भनौ चाहे गौतम बुद्ध भनौ चाहे राम भनौ चाहे कृष्ण भनौ चाहे देवीको रूपमा लक्ष्मी पार्वती विष्णु अनेक भनौ तर अन्तिममा अवस्था सागर एक हो त्यही सागरमा अनेक नदी नालाहरू मिलेर सागर भएको छ नाना कोटी असपी लिकन कनै कस्तै ढुँडौ तापनि एकै नै छिन्न वा पलाभरि पनि यो आयु पाइन्न नि यस्तो हाय अमल आयु कसरी सारा व्यर्थै गो भने यो भन्दा अति हानि यो जगतमा हाहा अरू के हुने यो आत्मा पशु योनितिर गयो भने के हुने आत्मा देह बिना रहन्न नरको यो देह छिन्नै हुँदा गएको लौ पशु देह यदि भने सर्वशोकै भोविदा आफ्नो देह सम्हाल्न छैन पशुको सामर्थ्य रति भएर
गरला की परमार्थ साधन हरे रोला सदई धर धर। पशु बिचारा अरु सबैको संस्कारमा कीट पतंग पंछी साना साना कमिलाहरूको पनि आफ्नो एउटा तरिका संस्कार यिनको बुद्धि हुन्छ। माहुरीले आफ्नो परिवारको कोही सदस्य शरीर छाड्दा साथ सबै मिलेर उनीहरू बोकेर बाहिर फ्याँक्छन् आफ्नो बस्ने घरबाट अन्तै लैजान्छन्। चरा चुरुङ्गीहरू चुचामा बोकेर लैजान्छन्। साना कमिलाहरूले आफ्ना जति लासहरू हुन् ती राख्ने अलगै स्थान बनाएको हुन्छ। खानेकुरा राख्ने अलगै कोठा तयार गरेको हुन्छ। आफ्ना बालबच्चा राख्ने अलगै कोठा तयार हुन्छ। तर पशु योनिमा जनले पाल्यो जसबाट पशुबाट जसले ज्या सहयोग लियो उहीको आफ्नो सामर्थ्य केही छैन। ज्या गर भन्यो त्यही गर्नु। तर परोपकार त उसबाट छ। गाईले दूध दिन्छन्, भैँसीले दूध दिन्छ, सिहार गर्नुपर्दछ। तर अन्तमा उनको कोही सदस्य बित्यो, भैँसीको पाडा बित्यो, गाईको बाछा बाछी बिते, उनीले एक दुई चार शब्द कराउँदै त्यसपछि औकात केही पनि छैन, न हातले समात्न छ न केही पनि छैन। त्यसैले यो शरीरले अनेक भोगेर आएको शरीर हो। मान्छे यसलाई नबुझिकन क्षणिक सोच आफूलाई म भन्दछन्। अन्त्यमा त्यही मानिसको शरीर दुख्यो, कहीँ चोट लाग्यो, केही भयो भने मेरो शरीरमा चोट लाग्यो, मेरो टाउको दुख्यो, मेरो पेट दुख्यो, मेरो खुट्टा दुख्यो, आखे म कहुँ त यो शरीर त मेरो रहेछ, म त्यो रहेछु, म परमात्माको प्रतिबिम्ब आत्मा रहेछु, यो शरीर मेरो रहेछ। यो कुराहरू केवल ज्ञान दृष्टिले जसको त्रिनेत्र खुल्दछ उसले मात्रै जान्न सक्दछ, अरूले जान्न सक्दैन। हड्डीका टुक्रा रसाई रसले जोर्ने नसाले कसी मासुले उही माथि लिप्से उसमा